0: मेयर संरचनामा अर्थसचिव डाक्टर घनश्याम उपाध्यायकी पत्नी भगवती उपाध्यायको नाम समेत देखिनु र तत्कालीन सम्पत्ति शुद्धिकरण विभागका महानिर्देशक गजेन्द्र ठाकुरकी पत्नी राखी निहारिकाको नाममा पनि हिमालयन रिइन्सुरेन्समा सेयर देखिनुले सरकारी अधिकारीहरू भट्ट अग्रवालमाथिको अनुसन्धान प्रभावित पार्न अग्रसर रहेको स्रोतको दावी रहेको छ। खास गरी भट्टका साझेदारहरू मदिरा उद्यमी राजबहादुर शाह, रोहित गुप्ता, क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्सका अध्यक्ष ऋषिराज मोरको खोजी भइरहेको छ। प्रहरीले उनीहरूको खोजीका लागि प्रयास गरे पनि अहिलेसम्म पक्राउ पर्न नसक्नुबाट मुद्दालाई कमजोर पार्न राज्यका कुनै कुनै निकाय सक्रिय भएको बुझिन्छ, सम्पत्ति शुद्धिकरण विभागका एक अधिकारीले भने। ती अधिकारीका अनुसार विभागको आग्रहमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले भट्ट र अग्रवालमाथि अनुसन्धान गरिरहे पनि साझेदारहरू फरार रहेका कारण सबै विषय खुल्न सकेका छैनन्।
1: अध्यादेशको भविष्य कंग्रेस कम्युनिष्टकै हातमा शीर्षकमा मध्याह राष्ट्रिय दैनिक खबर लेख्छ। सरकारले संसद अधिवेशन रहेका बेला विभिन्न 8 अध्यादेश ल्यायो जसले सार्वजनिक पद धारण गरेका झण्डै 1500 जना एकै पटक पदमुक्त भए। यसबाहेक निर्माण क्षेत्र, शहरी क्षेत्र, सार्वजनिक खरिद भूमि लगायतका महत्वपूर्ण विषयमा सरकारले अध्यादेश ल्याएर पुराना नीति बदलेको छ। ती अध्यादेश ऐनमा रूपान्तरित हुन्छन् या हुँदैनन् भन्ने विषय राष्ट्रिय सभाको वर्तमान संसदीय अंक गणितका कारण फेरि पनि कंग्रेस, एमाले र नेकपाकै हातमा रहेको छ। कंग्रेस सांसद रंजीत कर्ण आफूहरू सरकारको कामको गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने पक्षमा रहेको बताउँछन्। कर्णले भनेका छन् सबै अध्यादेशको कुरा होइन, संवैधानिक परिषद सम्बन्धी अध्यादेश संविधानको मर्म बोक्दैन, यसमा हाम्रो प्रष्ट विरोध हुन्छ।
0: राष्ट्र बैंक, बैंकर एसोसिएशन र विभिन्न बैंकका सीईओहरूले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सीईओ ज्योति प्रकाश पाण्डे पक्राउको घटनामा क्षेत्राधिकार उल्लंघन भएको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको ध्यानाकर्षण गराएका छन्। बैंकको सीईओ राष्ट्र बैंकको नियमनभित्र रहने र ऋण लिलामीको विषयमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन 2073 तथा सुरक्षित कारोबार ऐन 2063 मात्र आकर्षित हुने भन्दै उनीहरूले क्षेत्राधिकारबारे सीआईबीको ध्यानाकर्षण गराएका हुन्। सरकारी स्वामित्वमा आएको स्मार्ट टेलिकम प्राइभेट लिमिटेडको सम्पत्ति गैर कानूनी रूपमा बिक्री भएको भनिएको प्रकरणमा बुधबार प्रहरीले सीईओ पाण्डेलाई पक्राउ गरेको हो। दूरसञ्चार ऐन 2053 अनुसार पाण्डेलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले पहिलो राष्ट्रिय महाधिवेशन आगामी असार 7, 8 र 9 गते चितवनमा गर्ने भएको छ। पार्टी स्थापनाको 4 वर्षमा रासपाले पहिलो पटक महाधिवेशन गर्न लागेको हो। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बुधबार बिहान बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशन मिति र स्थान टुङ्गो लगाएको हो। बैठकपछि रासपा संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारले असार 7, 8 र 9 गते चितवनमा पहिलो महाधिवेशन गर्ने निर्णय भएको जानकारी दिए। रासपा 2079 असार 7 गते स्थापना भएको हो। स्थापनाको मितिलाई नै राजनैतिक रूपमा प्रतिकारात्मक बनाउने गरी पार्टीले महाधिवेशनको मिति तय गरेको नेताहरूले बताए। रासोपाको महाधिवेशन असार 7 देखि 9 सम्म चितवनमा शीर्षकमा नागरिक दैनिकले खबर लेखेको छ।

राइट यो नयाँ वर्ष एलजी का घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू साथै 0% तुरुन्तै ईएमआई नागरिकता भए पुग्छ शर्तहरू लागू हुनेछन् एलजी लाइफ्स गुड

सको अवसरमा सेन्सेका होम अप्लायन्सहरुको खरीदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: को अवसरमा सीजीका टीवी एन्ड होम अप्लायन्सेस को खरीदमा आकर्षक क्याशब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वाशिङ मसिनमा 6 केजी एरियल, टप लोड वाशिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वाशिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सीजी एलएक्स ईएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सरकारले आगामी 2 महिनाभित्र मधेस प्रदेशलाई साक्षर घोषणा गर्ने लक्ष्यसहित तयारी तीव्र बनाएको छ। यस अभियानलाई औपचारिक कार्यक्रम भन्दा पनि सामाजिक रूपान्तरण र मानव विकाससँग जोड़िएको दीर्घकालीन पहलका रूपमा अघि बढ़ाइएको सरकारवालाहरूले बताएका छन्। जनकपुर थाममा आयोजित कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले साक्षरता अभियानलाई केवल औपचारिकतामा मात्र सीमित नराखी सामाजिक परिवर्तनको माध्यम बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले हालै गठित उच्च स्तरीय विज्ञ कार्यदलले प्रस्तुत गरेको प्रतिवेदन प्राप्त भएको उल्लेख गर्दै त्यसका निष्कर्ष र सुझावहरूको अध्ययनपछि आवश्यक निर्णय सरकारले गर्ने बताउनुभयो।
3: पश्चिम एसियामा युद्धका कारण इन्धन निर्माण सामग्रीहरू, ढुवानी तथा श्रमिक लागतमा पटक पटक भइरहेको अत्यधिक एवं अप्रत्याशित मूल्य वृद्धिको समस्या सम्बोधन गर्न सरकार तयार नभएपछि नेपाल निर्माण व्यवसाय महासंघले आन्दोलन गर्ने भएको छ।
2: विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि चुचुरोसम्मको मार्ग निर्माण कार्य सम्पन्न भएको छ। यससँगै यस वर्षको वसन्त यामको सगरमाथा आरोहण औपचारिक रूपमा खुल्ला भएको छ।
3: राष्ट्रिय सतर्कता केन्द्रद्वारा आर्थिक वर्ष 80-82 सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पेश गरिएको छ। बुधबार एक कार्यक्रमका बीच केन्द्रका सचिव सूरज कुमार वैद्यले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई समक्ष पेश गरेका हुन्।
2: खाली गरेपछि हटाइएका बस्तीमा पार्क, हरियाली क्षेत्र, करिडोर विस्तार र नदीको बहाव क्षेत्र बढाउने तयारी सरकारले गरेको छ। शहरी विकास मन्त्रालय मार्फतको एकीकृत बागमती सभ्यता विकास समितिका सदस्य सचिव मच्चा काजी महर्सनका अनुसार यति बेला हटाइएका बस्तीमा भग्नावशेषहरू पन्छाउने काम भइरहेको छ।
3: बाँदरले दुःख दिन थालेपछि तिरथुमको लालीगुराँस नगरपालिकाले बाँदर धपाउन आउँदो जेठ 1 गते नगरपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बाँदरको आतंक नियन्त्रण गर्न सामूहिक रूपमा बाँदर धपाउने अभियान सञ्चालन गर्न भोलि जेठ 1 गते बिदा दिइएको हो।
2: सर्वोच्च अदालतको आदेशपछि लामो समयदेखि काम रोकिएको मध्य पहाड़ी राजमार्ग अन्तर्गत दैलेखको चारकोट माली सड़क खण्डको काम शुरू भएको छ। राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने यो सड़क खण्डमा निजी जग्गा बढ़ी पर्ने भन्दै विवादित भएका कारण निर्माण कार्य रोकिएको थियो। यो विवादको जड़ पनि सड़क विस्तारका क्रममा पर्ने जग्गाको क्षतिपूर्ति सम्बन्धी रहेको थियो।
3: अब शेयर बजार बुधबार कारोबार रकम 3 अर्ब रुपियाँ भन्दा तल झरेको छ। अघिल्ला 3 कारोबारको दिन बढ्दो गतिमा रहेको कारोबार रकम बुधबार भने घटेको हो।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #14#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब विदेशका खबर। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङ बीच बिहिबार बेजिङमा शिखर वार्ता हुँदैछ। विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकका शीर्ष नेताबीच हुन लागेको शिखर वार्तालाई विश्व समुदायले उच्च महत्वका साथ हेरिरहेको छ। नौ वर्षपछि तीन दिने राजकीय भ्रमणमा राष्ट्रपति ट्रम्प बुधबार साँझ चीनको राजधानी बेजिङ आइपुगेको चिनिया समाचार समिति सिन्हुवाले जनाएको छ। राष्ट्रपति ट्रम्पले चीन भ्रमणमा निस्कदै गर्दा बेजिङसँग व्यापार, प्रविधि र भू राजनीतिक तनावलाई नयाँ ढंगले व्यवस्थापन गर्ने संकेत दिएका छन्।
5: अब खेल र खेलाड़ीका खबर। अबको महिना दिनभन्दा कम समयमा 32 वर्षपछि अमेरिकामा फिफा विश्वकपमा फर्किनेछ। सन् 1994 पछि अमेरिकाले पहिलो पटक विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आयोजना गरेको छ। जुन 11 जुलाई 19 हुने विश्वकपमा अमेरिका आयोजक, क्यानाडा र मेक्सिको सह आयोजकका रूपमा रहेका छन्।
4: अब विचार तथा दृष्टिकोण। छेद विच्छेद पुराना दलहरू शीर्षकमा कान्तिपुर दैनिकमा चन्द्रकिशोरले लेख्नु भएको छ। राज्यमा प्रभुत्व बढ्दै जाँदा मालिक फेरिए तर ग्राहक उहिरहे, काउन्टर उहिरह्यो, केवल साइनबोर्ड फेरियो। लाभजीवी कार्यकर्ता एक दलबाट अर्को दलमा, एक गुटबाट अर्को गुटमा टाँसिँदै गए। त्यसले सिङ्गो राजनैतिक वृत्तलाई भूतह समय प्रदूषित र दुर्गन्धित बनायो। यो स्थिति दलगत सत्ता संरचनाको संक्षिप्त समाजशास्त्र हो। प्रत्येक छेद विच्छेद दल समाप्त नै हुन्छन् भन्ने छैन। कतिपय दल फर्किन्छन् अझ विनम्र, वैचारिक र संगठित भएर, तर त्यसका लागि तिनले आफ्नै थक भत्काउनुपर्छ। पुराना दलको सबैभन्दा ठूलो संकट संसदमा कति सीट गुमाए भन्ने होइन, आफ्नो आत्मा गुमाए कि गुमाएनन् भन्ने हो।
5: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: FM 94.2 समुदाय को आवाज।
1: हैन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिराछौ?
2: लौरी हुने सपना थियो, भर्तुन जाऊ भनेको, दाँत भनी केलहार सत्यनाश पारो।
1: ए, यति कुरामा नि केको टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाऊ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
2: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू: नदुखेकन दाँत फुकाल्ने,
1: नमिलेको दाँतहरू मिलाउने,
2: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
1: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमोली। फोन नम्बर 98460-65102, 98464-70480। पुनश शनिबार सेवा बन्द रहनेछ।
3: यो समय दमौली एफएम को हो।
4: यति बेला बिहानको 6 बजेको छ।
3: इट्स 6 AM।

दमौली डायरीमा म मन्दिरा सिडाईको नमस्कार। सुरुमा समाचारका प्रमुख शीर्षकहरू। सीमान्तकृत कुसुण्डाले गरिन् एसईई उत्तीर्ण। म्याग्दी गाउँपालिकाद्वारा स्थानीय उद्यम प्रवर्धन गर्न प्रदर्शनी कार्यक्रम। र राष्ट्रिय परिचय पत्र सेवा अवरुद्ध विवरण दर्ता र सच्याउने कार्य रोकियो।

समुदायबाट प्रतिनिधित्व गर्दै एक छात्राले प्राविधिक शिक्षामा सफलता हासिल गर्नुले सामाजिक समावेशिता र शैक्षिक पहुँच विस्तारमा महत्त्वपूर्ण उपलब्धि मानिएको छ। यो उपलब्धि केवल व्यक्तिगत मात्र नभई सम्पूर्ण समुदायका लागि प्रेरणादायी उदाहरण हो। विद्यालय प्रशासनका अनुसार ती छात्राले निरन्तर मेहनत, लगनशीलता र शिक्षकहरूको मार्गदर्शनलाई आत्मसात गर्दै अध्ययनमा सफलता हासिल गरेकी हुन्। सहायक प्रधानाध्यापक अनिल कुमार श्रेष्ठले विद्यार्थीको उपलब्धिले विद्यालय मात्र होइन सम्पूर्ण समुदायलाई गौरवान्वित बनाएको बताए। उनका अनुसार प्राविधिक तथा व्यावसायिक शिक्षातर्फको उत्तीर्णताले भविष्यमा रोजगारी र आत्मनिर्भरता हासिल गर्न थप बाटो खोलिदिएको छ। सीमान्तकृत समुदायका विद्यार्थीले पनि अवसर पाए उत्कृष्ट गर्न सक्छन् भन्ने स्पष्ट उदाहरण यो परिणामले दिएको छ। श्रेष्ठले बताए, स्थानीय सरकारवालाहरूले पनि यो सफलतालाई सकारात्मक सङ्केतका रूपमा लिएका छन्। उनीहरूका अनुसार ग्रामीण तथा सीमान्तकृत समुदायका विद्यार्थीलाई प्राविधिक शिक्षामा पहुँच दिलाउन यस्ता उपलब्धिहरूले प्रेरणा दिनेछन्। शिक्षा क्षेत्रका जानकारहरूले नेपालमा पछिल्लो समयमा सीमान्तकृत समुदायका विद्यार्थीहरूको शैक्षिक सहभागिता बढ्दै गएको र यसले सामाजिक समानता कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्। तनहुँको म्याग्दी गाउँपालिकाले स्थानीय कृषक तथा उद्यमीले उत्पादन गरेका सामग्रीको बजारीकरण प्रवर्धन गर्ने उद्देश्यसहित विभिन्न वडामा उत्पादन प्रदर्शनी आयोजना गर्ने भएको छ। गाउँपालिकाले उद्योग तथा पर्यटन मन्त्रालय कण्टकी प्रदेश पोखराको सहयोग तथा वृद्धिमुखी संस्थासँगको सहकार्यमा उत्पादन प्रदर्शनी कार्यक्रम सञ्चालन गर्न लागेको हो। गाउँपालिकाभित्र उत्पादन भएका कृषि तथा घरेलु सामग्रीलाई बजारसँग जोड्ने स्थानीय उत्पादनको प्रवर्धन गर्ने तथा कृषक र उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ। प्रदर्शनीमा कृषक तथा उद्यमीले उत्पादन गरेका तरकारी, फलफुल, केरा, लोकल कुखुरा, बोका, खसी, रैथाने जातका खाद्य सामग्री तथा महिलाहरूले सिपमूलक तालिम मार्फत तयार गरेका हस्तकलाका सामग्री प्रदर्शनी तथा बिक्रीका लागि राखिनेछन्। गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख प्रदीप नेउपानेका अनुसार गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेडपा अन्तर्गत सिपमूलक तालिम प्राप्त गरेका महिलाले उत्पादन गरेका सामग्रीलाई बजार उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। महिलाले सिकेका सिपलाई व्यवहारमा उतार्दै उत्पादनलाई आय आर्जनको माध्यम बनाउन प्रदर्शनी प्रभावकारी बन्ने अपेक्षा गरेका छौँ उनले भने। उनका अनुसार वडा नम्बर एकमा तालिम लिएका महिलाले तयार गरेका सामग्रीको बिक्री वितरणसँगै सिप प्रदर्शन समेत गरिनेछ। गाउँपालिकाले 7 वडामा चरणबद्ध रूपमा प्रदर्शनी आयोजना गर्ने तयारी गरेको छ। प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीका अनुसार वडा नम्बर 1 स्थित गुणादीको 12 महिला सहकारी भवनमा जेठ 1 गते कार्यक्रम सुरु हुनेछ। त्यसपछि जेठ 2 गते जामुने सहकारी भवन अगाडि, जेठ 5 गते म्याग्दे 3 धैर्य बजार, जेठ 6 गते वडा नम्बर 4 स्थित जनसेवा सहकारी भवन थर्पु बजारमा प्रदर्शनी आयोजना गरिनेछ। त्यसै गरी जेठ 7 गते वडा नम्बर 5 थाग्दी बजार, जेठ 9 गते वडा नम्बर 6 स्थित अकला मन्दिर परिसर तथा जेठ 11 गते वडा नम्बर 7 वडा कार्यालय परिसरमा उत्पादन प्रदर्शनी सञ्चालन गरिने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अनुसार यस्ता कार्यक्रमले स्थानीय स्तरमा उत्पादन गर्ने कृषक तथा उद्यमीमा उत्साह थप्ने, उत्पादनलाई बजारसँग जोड्ने तथा उद्यमशीलता विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। वृद्धिमुखी उत्पादन तथा रोजगारी प्रबन्धन कार्यक्रम अन्तर्गत छनौट भएका 15 उद्यमी सहित कृषि, पशुपालन तथा अन्य क्षेत्रमा व्यवसाय गर्दै आएका स्थानीय उद्यमीहरू प्रदर्शनीमा सहभागी हुनेछन्। प्रदर्शनीमा गाउँपालिकाभित्र सञ्चालित सामुदायिक होमस्टे, महिला समूह, कृषि फर्म तथा घरेलु उद्यमीले आफ्ना स्टल राखेका सामग्री बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको छ। स्थानीय उत्पादनको प्रत्यक्ष बिक्री मार्फत क्रेता र विक्रेता बीच सम्बन्ध स्थापित हुने तथा उत्पादनले उचित बजार पाउने विश्वास गाउँपालिकाको छ। गाउँपालिकाले स्थानीय उत्पादनको संरक्षण, प्रवर्धन र व्यवसायीकरणलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा थप प्रभावकारी रूपमा सञ्चालन गर्ने जनाएको छ।
जिल्ला प्रशासन कार्यालय तनहुँले राष्ट्रिय परिचय पत्र

व्यवस्थापन सूचना प्रणालीमा प्राविधिक समस्या देखिएकाले राष्ट्रिय परिचय पत्र सम्बन्धी केही सेवा अस्थायी रूपमा अवरुद्ध भएको जनाएको छ। कार्यालयद्वारा जारी सूचना अनुसार 2083 साल वैशाख 21 गतेदेखि राष्ट्रिय परिचय पत्र व्यवस्थापन सूचना प्रणालीमा प्राविधिक समस्या देखिएको हो। उक्त समस्याको मर्मत तथा सुधार कार्य जारी रहेकाले प्रणाली पूर्ण रूपमा सञ्चालनमा आउन केही समय लाग्ने जनाइएको छ। राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागबाट 2083 साल वैशाख 29 गते प्राप्त सूचनाका आधारमा नयाँ विवरण दर्ता गर्दा प्राप्त हुने राष्ट्रिय परिचय पत्र नम्बरलाई प्रणालीले प्रमाणीकरण गर्न नसक्ने अवस्था सिर्जना भएको कार्यालयले जनाएको छ। यस समस्याका कारण हाल राष्ट्रिय परिचय पत्र सम्बन्धी नयाँ विवरण दर्ता तथा विवरण सच्याउने सेवा पूर्ण रूपमा प्रभावित भएको छ। समस्या समाधान नभएसम्म यी सेवा सञ्चालन हुन नसक्ने जानकारी कार्यालयले दिएको छ। जिल्ला प्रशासन कार्यालय तनहुँले सेवा अवरुद्ध हुँदा सर्वसाधारण तथा सेवाग्राहीलाई पर्न गएको असुविधाप्रति क्षमा याचना समेत गरेको छ। कार्यालयले प्रणाली सुधार तथा मर्मत कार्य तीव्र रूपमा भइरहेको जनाउँदै समस्या समाधान हुनासाथ पूर्वगत रूपमा सेवा प्रवाह गरिने स्पष्ट पारेको छ। सेवाग्राहीलाई आवश्यक जानकारी तथा सहजीकरणका लागि सम्पर्क व्यक्ति समेत तोकिएको छ। कार्यालयका अनुसार प्रताप पण्डित 9860-25-0627, जमुना श्रेष्ठ 9846-10-9188 र मिलन चौधरी 9914-66-2921 मार्फत थप जानकारी लिन सकिनेछ। उक्त सूचना प्रशासकीय अधिकृत विकास श्रेष्ठद्वारा जारी गरिएको हो। जिल्लावासीले राष्ट्रिय परिचय पत्र सम्बन्धी कामका लागि केही समय प्रतीक्षा गर्नुपर्ने अवस्था सिर्जना भएको भन्दै कार्यालयले प्रणाली सुधारपछि नियमित सेवा पुनः सञ्चालन गरिने जनाएको छ। हामी दमौली डायरीको अन्त्यतिर आइपुगेका छौँ। अन्त्यमा समाचारका प्रमुख शीर्षकहरू पुनः एकपटक। सीमान्तकृत कुसुण्डाले गरिन् एसईई उत्तीर्ण। म्याग्दी गाउँपालिकाद्वारा स्थानीय उद्यम प्रवर्धन गर्न प्रदर्शनी कार्यक्रम। र राष्ट्रिय परिचय पत्र सेवा अवरुद्ध विवरण दर्ता र सच्याउने कार्य रोकियो।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: हैन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
2: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
1: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
2: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
1: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
3: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहु। सम्पर्क नम्बर 9840001 9066 73 344।
4: डडेलो लगाउनु कानुनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान, व्यवस्थापन, मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू, अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीवशास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सेट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहु। फोन नम्बर 9856063363, 9856060 र 9856060867।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844695436, 9805141437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: खै जन्म दर्ता दिनुहोस् त।
3: जन्म दर्ता गरेको छैन नि म्याडम।
2: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: हो र, मलाई त थाहा नै थिएन म्याडम।
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
3: ए, पहिला कसैले भनेनन्?
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: दमौली FM 94.2 समुदायको

0: तपाईँलाई म बताउँछु, प्रधानमन्त्री निस्कनुभयो, फेरि उहाँको आगमन भयो, कारण के आउनु पर्छ भन्ने उहाँले चाहिँ व्यवस्था कानुनले देखेको कुराका कारण उहाँ उपस्थित हुनुभयो. किन त्यही नियम 38 के भन्छ भन्दाखेरि, नियम 38 नै 38 नीति तथा कार्यक्रम पेश गर्ने अधिकारको सन्दर्भमा प्रधानमन्त्रीले गर्नुपर्छ भन्ने छ. प्रधानमन्त्री आउनुभयो, नीति तथा कार्यक्रम को सकिसके पछाडि त्यसको धन्यवाद प्रस्ताव पेश गर्नका लागि प्रधानमन्त्रीको उपस्थित अनिवार्य भन्छ. उहाँ उपस्थित हुनुभयो. अब नीति तथा कार्यक्रममा घनीभूत रूपमा छलफल गर्नका लागि प्रधानमन्त्री वा प्रधानमन्त्रीले तोकेको व्यक्ति भनेको छ, अनि प्रतिनिधि सभा संसदलाई उहाँले चाहिँ त्यो व्यक्ति अर्थमन्त्रीले चाहिँ त्यसको जवाब दिनुहुन्छ भनेर तोकेर पठाउनुभयो. अब प्रधानमन्त्रीले प्रतिनिधि सभा नियमावलीको कुन चाहिँ धारा उल्लङ्घन गर्नुभयो, कुन दफा उल्लङ्घन गर्नुभयो, कुन नियम उल्लङ्घन गर्नुभयो भनेर सोद्धा प्रमुख प्रतिपक्षी दलहरू यसमा मौन रहनुहुन्छ. अनि उहाँहरू के गर्नुहुन्छ भन्दाखेरि, सभा प्रतिनिधि सभाको जुन लक्ष्य छ नि, यो देशको भाग्य भविष्य परिवर्तन गर्नका लागि नीति तथा कार्यक्रममा घनीभूत छलफल गर्ने यस्तो विषयलाई उहाँहरू अवरोध गर्नुहुन्छ. यो कार्य भनेको प्रतिनिधि सभा नियमावलीको नियम 219 एकको विपरीत हो. हेर्नुहोस्,
1: संसदीय परम्परा भत्काउनु पनि त राम्रो होइन नि त, होइन? संसदीय परम्परा पनि त भत्काउनु भएन नि त, जोखिममा पर्छ नि त.
0: पहिला म बताउँछु अनि म परम्परामा आउँछु. 219 एकको कले सभाको लक्ष्य प्राप्त गर्न तथा सो उद्देश्यका लागि यस नियमावलीको पूर्ण पालना गर्ने भनेको छ. सभाको लक्ष्य के थियो, नीति तथा कार्यक्रममा छलफल मन्थन गरेर अमृत निकाल्नु थियो. त्यो अमृत निकाल्ने क्रममा उहाँहरूले दिनुपर्ने के थियो भन्दाखेरि, नीति कार्यक्रममा यो चिज पुगेन, यो संशोधन गरौँ, यो थप गरौँ, यो अगाडि बढौँ, यो गर्दा यो देशको भविष्य परिवर्तन हुन्छ भन्नुपर्नेमा उहाँहरूले अवरोध गर्नुभयो. अब तपाईँले जहाँसम्म परम्परा भन्नुहुन्छ, सबै परम्पराहरूलाई चाहिँ निरन्तरता दिने हो भने यो जेएनजी विद्रोह केका लागि, जेएनजी विद्रोह पश्चात दुई तिहाईको सरकार केका लागि, अनि अब यो देशको भाग्य भविष्य परिवर्तन गर्नका लागि संसदमा बसेर यो देशको नीति कस्तो हुनुपर्छ, नियम कस्तो हुनुपर्छ, विधि कस्तो हुनुपर्छ, विधान कस्तो हुनुपर्छ, ल खुल्ला छलफल र बहसबाट यो देशको भविष्य परिवर्तन गरौँ न भन्ने छलफल केका लागि. त्यसो भएकाले अब व्यक्तिको अनुहार हेर्ने होइन, व्यक्ति त प्रधानमन्त्री हुनुहुन्छ, उहाँ संसदमा आउनुहुन्छ, किनभने उहाँ निर्वाचित भएकै 5 वर्षसम्मका लागि प्रतिनिधि सभामा म जवाबदेही हुनुपर्छ भन्नका लागि हो.
1: होइन, तपाईँलाई थाहा छ नि त, जस्तो जस्तो नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदाखेरि प्रधानमन्त्री बालेन्द्र शाह बैठक छोडेर निस्कनु भयो, राष्ट्रपतिलाई विदाई गर्दा पनि उहाँ उपस्थित हुनु भएन, राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव प्रतिनिधि सभामा टेबुल गर्ने क्रममा पनि प्रधानमन्त्री शाहले केही अभिव्यक्ति पनि दिनु भएन, राष्ट्रपति नीतिता कार्यक्रम वाचन गरिरहेकै बेला प्रधानमन्त्री शाह बैठकबाट किन हिँडे भन्ने विषयमा अहिलेसम्म पनि खासै त्यति राम्रो प्रष्ट रूपमा जानकारी आएन, होइन? छलफलका क्रममा सांसदले उठाएका प्रश्नहरूको अब जवाब दिन चाहिँ आउनुहुन्छ कि हुँदैन भन्ने पनि अर्को प्रश्न छ. यो त आउनुपर्ने बाध्यात्मक व्यवस्था छ नि त एकीमणिजी, होइन?
0: फेरि मैले तपाईँलाई दोहोऱ्याएँ त, जवाब दिन आउनुपर्ने बाध्यात्मक व्यवस्था चाहिँ किन नराख्या त, उहाँहरूले बनाएको नियमावलीमा नियम 38 त प्रधानमन्त्री वा प्रधानमन्त्रीले तोकेको व्यक्तिले जवाब दिनेछ भनेर राखिदिनु भयो नि त. जुन कुरा उहाँहरूले कम्पलसरी भन्नुभयो, तपाईँलाई म यहाँ वाचनै गरेर सुनाउँछु नि,
1: कृपया
0: हेर्नुहोस् है. 38 के भन्छ भने, नीति तथा कार्यक्रमको सन्दर्भमा को व्यवस्था गरेका छ, त्यसमा प्रधानमन्त्री र निजको अनुपस्थित भन्ने निजले तोकेको मन्त्री भन्छ. त्यसको ध्याय 3 के भन्छ भन्दा, उपनियम 1 छलफलको क्रममा उठेका प्रश्नको जवाफ छलफलको अन्तमा प्रधानमन्त्री वा निजको अनुपस्थितमा निजले तोकेको मन्त्रीले दिनेछ. यो व्यवस्था चाहिँ किन राख्या भन्दा त, यो व्यवस्था कि मान्दिन भन्नु पर्यो, अर्थात् हिजो हामीले हाम्रो सरकार थियो त्यतिखेर हाम्रा सरकारका लागि चाहिँ राख्या हो, यो सरकारका लागि यो नियम कि लागू हुँदैन भन्नु पर्यो. होइन भने प्रधानमन्त्री म संसदमा आउँदिन भनेर त कहिल्यै भन्नुभएको छैन. संसदमा आउँदाखेरि प्रधानमन्त्रीको काम त देशको सम्पूर्ण बागडोर सम्हाल्दाखेरि आफू उपस्थित हुनुपर्नेमा आफै उपस्थित हुने र आफू उपस्थित कानुनले हुनु नपर्ने या प्रतिनिधि पठाउन सक्ने परिस्थिति छ भने प्रतिनिधि आफ्नै क्याबिनेटको मन्त्रीले पठाउनु भयो त अब प्रधानमन्त्रीबाट कुन चाहिँ ठुलो अपराध भयो कुन भूल भयो कुन कानुनको उल्लङ्घन भयो यो चाहिँ कसैले देखाउन नसक्ने अनि आउनुहुन्न होला भन्ने अनुमान गरेर संसद अवरुद्ध गर्न मिल्छ आउनुहुन्छ होला भन्ने अनुमान गरिँदैन यो देश र यो नागरिकको जिम्मेवारी बोकेर बस्या प्रधानमन्त्री नागरिक र देशलाई बचाउने सन्दर्भमा उहाँले चाहिँ मान्नुहुन्न भन्ने कसरी कल्पना गर्न सकिन्छ
1: अनि यहाँले भन्न खोज्नु भएको तथ्य हो के यहाँले भन्न खोज्नु भएको जवाफ दिन पनि प्रधानमन्त्री आउनु पर्दैन त्यसो भए
0: म फेरि तपाईँलाई तेर्याएर पढेर सुनाउँछु नि त
1: नियमावली पढिरहनु भएको छ तर संविधान अन्तर्गतको होला नि त प्रतिनिधि सभा नियमावली त एउटा जिम्मेवार पदाधिकारीले त आफ्नो जिम्मेवारी एउटा पन्छिन मिल्दैन नि त हैन
0: मैले जिम्मेवारीबाट पन्छिन मिल्छ भनेर कहाँ भने मैले त के भने भन्दा प्रधानमन्त्री उपस्थित हुनुहुन्छ होला उहाँले जवाब दिनुहुन्छ होला यो कुरो न विपक्षीका दललाई पूर्वानुमान गर्ने कुरा हो न मैले गर्ने हो कुरा तर यदि प्रधानमन्त्री उपस्थित हुन सक्नु भएन भने के व्यवस्था गरेका छ त भन्दा त फेरि मैले त्यही तिन पढ्दाखेरि पनि उपनियम एक बमोजिमको छलफलको क्रममा उठेका प्रश्नको जवाब छलफलको अन्त्यमा प्रधानमन्त्री वा निजको अनुपस्थितिमा निजले तोकेको मन्त्रीले दिनेछ भनेर लेखिसके पश्चात प्रधानमन्त्रीले दिनु या मन्त्रीले दिनु भनेको त्यही क्याबिनेटले दिनु हो जो यो कानुन सम्मत हुन्छ कानुन सम्मत हुने कुरामा राको किन गर्नु अनि कानुन सम्मतका कुरामा संसद किन अवरुद्ध गर्नु अनि कानुन
1: अहिलेसम्मको हाम्रो अभ्यास के हो भने संसदमा प्रधानमन्त्रीले नै जवाफ दिनुभएका धेरै दृष्टान्तहरू छन् होइन उहाँले चाहिँ त्यसरी मान्छे तोकेर अरूले चाहिँ जवाफ दिएको उदाहरण चाहिँ संसदमा छैनन् रियर मात्रामा होलान् प्रधानमन्त्री नै उपस्थित हुनुपर्छ कि चाहिँ उहाँ विदेश हुनु पर्यो कि चाहिँ बिरामी हुनु पर्यो होइन कि चाहिँ अब संसदलाई त्यो किसिमको जानकारी गराउनु पर्यो
0: मलाई सुनाउनु न कहाँ लेखेको छ बिरामी हुनु पर्यो विदेश हुनु पर्यो भन्ने अब फेरि एउटा म अन्तर्राष्ट्रिय अभ्यास भन्ने विश्वका कैयौँ देशहरूले यो नियम राखेका छन् नेपालले मात्रै होइन त्यहाँ पनि उहाँको अनुपस्थितमा अन्यले जवाब दिन्छन् फेरि के छ भने प्रधानमन्त्रीले जवाब दिनुपर्ने भन्ने विभिन्न विषयहरू छन् तिनीहरूमा प्रधानमन्त्रीले दिनुपर्छ जस्तो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले गरेका निर्णयहरू जसका कारण संसदमा प्रश्न उठ्यो र जवाब दिनु पर्यो भनेर संसदले माग गर्यो भने ती विषयको जवाब प्रधानमन्त्रीले दिनुपर्ने हुन्छ तर नीति कार्यक्रमको हकमा सिङ्गो क्याबिनेट मध्ये प्रधानमन्त्री वा प्रधानमन्त्रीले तोकेका मन्त्रीले जवाब दिए हुन्छ प्रधानमन्त्री वा प्रधानमन्त्रीले तोकेको व्यक्ति उपस्थित भएर छलफलमा सहभागी भए हुन्छ प्रधानमन्त्री वा प्रधानमन्त्रीले तोकेको व्यक्तिले त्यसको जिम्मेवारी वहन गर्न सक्छ सिङ्गो क्याबिनेट भनेको एउटा मन्त्री मात्रै होइन खास प्रधानमन्त्रीय प्रणाली भनेको के हो भने प्रधानमन्त्रीले एकैले सबै मन्त्रालय धान्न सक्दैन सबै कुरा धान्न सक्दैन भन्नका लागि प्रधानमन्त्रीलाई सहयोग गर्नका लागि तयार गरिएका मन्त्रीहरू हुन् त्यसो भएकाले प्रधानमन्त्रीय प्रणाली भने के हो प्रधानमन्त्रीको हैसियतमा के काम आफै गर्नुपर्छ के काम प्रधानमन्त्रीले तोकेका व्यक्तिले गर्छ भन्ने कुरा कानुनमा स्पष्ट हुन्छ त्यही कानुनमा स्पष्ट गर्नका लागि 79 सालमा नेपाली काङ्ग्रेस नेकपा एमाले नेकपा माओवादी लगायतका पार्टीहरू मिलेर बनाएको प्रतिनिधि सभा नियमावली संसदमा आज पनि विचाराधीन छ यो संसदको यो नियमावली का आधारमा अर्को अहिले 83 को नियमावली बनाउँदाखेरि पनि यसमा संशोधनको प्रस्ताव कुनै पनि दलले हाल्नु भएको छैन अनि लेख्या एउटा कुरा हुनुपर्छ अर्को भन्ने हो भने त्यो चाहिँ विधिको शासन हुँदैन आजसम्म यो देश बिग्रिया लेख्या एउटा गर्ने अर्काका कारणले आज पनि कि त लेखौँ न त उहाँहरूले ल्याउनुहोस् न त संशोधनको प्रस्ताव नीति तथा कार्यक्रममा प्रधानमन्त्री अनिवार्य छ भनेर अनि प्रधानमन्त्री उपस्थित हुनु भएन भने हामी सत्ता पक्षका सांसदहरू पनि के भनौँला भन्दा प्रधानमन्त्रीज्यू तपाईँलाई कम्पलसरी भनेको छ भनौँला तर लेख्ने व्यवस्था चाहिँ ऐच्छिकमा राखिदिने अनि विषय चाहिँ कम्पलसरी हो भनियो भने यो विधिको शासन हुन्छ यो रुल अफ ल हुन्छ अनि संसद किन अवरोध गरे अनि संसद अवरोध गर्ने अधिकार उहाँहरूलाई कुन कानुनले दियो कि त देखाउनु पर्यो प्रधानमंत्री उपस्थित कम्पलसरी छ भनेर
1: संसदमा त हिजोको यसो बिर्से हेर्दाखेरि त 2064 सालको झल्को
0: नागरिक समक्ष माफी माग्नु पर्छ
1: संसदमा त 2064 को झल्को आयो नि त नेपाली जी हिजो चाहिँ
0: यसो 64 को झल्को अर्को झल्को होइन अहिले सत्तापक्षका सांसदहरू हामी बडा जिम्मेवार पनि छौँ हामीले विधि बुझिया पनि छ नियम बुझिया पनि छ
1: त्यहाँ पछाडिबाट मान्ने खगेन्द्र सुनारले पाखुरा सुर्किरहनु भएको थियो
0: सुन्नुहोस् इन्डिभिजुअल कुनै व्यक्तिको कुरामा व्यक्तिसँग कुरा गर्नु होला तर समग्र सत्ता पक्षको सांसदहरूलाई यो कानुन के हो विधि के हो नियम के हो यो कुरामा ज्ञान छ र त्यो मैले अहिलेसम्म उठाएको प्रश्न जम्मा कति हो भने यी लेखौँ जे लेखेको छ त्योभन्दा एक इन्ची दायाँ बायाँ नजाउँ लेखा एउटा छ माग अर्को नराखौँ लेखा एउटा छ कुरा अर्को नगरौँ लेखा एउटा छ नागरिकलाई दिग्भ्रमित नगरौँ हो ठिक छ आजलाई चाहिन्छ नीति तथा कार्यक्रममा प्रधानमन्त्री चाहिन्छ भन्ने हो भने संशोधन प्रस्ताव ल्याउनुहोस् न छलफल त गरौँ अनि संशोधनसम्म नल्याउने नयाँ नियमावली बनाउँदा अनि नागरिकलाई किन धोकाधाडी फेरि दिन सुरु गर्या संसद अवरुद्धको नाममा गरेको हिजो किन बैमानी यो देशको नीति तथा कार्यक्रमको सन्दर्भमा छलफल हुन किन रोक्या यसको मूल्य कसले चुकाउने हो अब हामीलाई भन्नुपर्छ नेपाली नागरिकलाई भन्नुपर्छ यी पुराना राजनीतिक दलका संसद अवरोध गर्ने चाहिँ सांसदहरूले के भन्नु पर्यो भन्दा कि त प्रधानमन्त्रीले फलाना कानुनको फलाना दफा बमोजिम उहाँ कम्पलसरी उपस्थित हुनु पर्थ्यो उपस्थित नभएकाले हामीहरूले रोक्या हो भन्नु पर्यो होइन भने हामीले अपराध गऱ्यौँ प्रतिनिधि सभा नियमावली विपरीत गयौँ हामीले गरेको कार्य चाहिँ गलत भयो भनेर माफी माग्नुपर्छ नेपाली नागरिक समक्ष यसरी बैमानी गर्न पाइन्छ एक एक मिनटको मूल्य छ खेमजी एक एक सेकेन्डको महत्त्व छ नेपाली नागरिकहरूले आशा र भरोसा राखेको हो यो आजको सरकारमाथि हरेक मिनटको मूल्य छ भनेर सय दिने कार्यसूची आएको छ 15 गते बजेट ल्याउनु छ घनीभूत रूपमा संसदमा छलफल र बहस चलाउनु छ यो देशको भाग्य भविष्य परिवर्तन गर्न
1: एकदमै राम्रो कुरा गर्नुभयो मान्यज्यू होइन राम्रो कुरा गर्नुभयो मान्यज्यू तपाईँले समयको ख्याल राख्नै पर्ने हुन्छ किनभने संसदमा चाहिँ त्यही भएर शून्य समय होइन आकस्मिक समय विशेष समय राखिएका हुन्छन् समयको पाबन्दीमा तपाईँहरू हुनुहुन्छ जेठ 15 गते आउन थालिसक्यो होइन आज 31 गते हो त्यो कारणले गर्दाखेरि चाहिँ समयको पालना गर्दै यी सबै कुराहरूलाई जिम्मेवारीपूर्वक ढङ्गले सरकारले पनि यसलाई चाहिँ अगाडि बढाउनु पर्ने स्थिति हुन्छ किन तपाईँको प्रधानमन्त्रीले चाहिँ संसद फेस गर्न सक्नुहुन्न जाँदा जाँदै
0: म जाँदा जाँदै म तपाईँलाई भन्छु प्रधानमन्त्री संसदमा आउनुहुन्छ आउनुपर्छ तर मैले भनेकै मिनटमा आउनु पर्यो मैले भनेकै सेकेन्डमा आउनु पर्यो मैले भनेकै लुगा लाएर आउनु पर्यो मैले भनेकै बाटाबाट आउनु पर्यो मैले भनेकै स्पिडमा हिँड्नु पर्यो मैले भनेकै हिसाबले बस्नु पर्यो भनेर डिक्टेट गर्नका लागि कि कानुनमा केही लेखा देखाइदिनु पर्यो होइन भने कम्पलसरी भनेका ठाउँमा उहाँ प्रधानमन्त्रीज्यू अनिवार्य उपस्थित रहनुहुन्छ र प्रधानमन्त्रीले तोकेर पठाउन सक्ने व्यवस्थामा प्रधानमन्त्री उपस्थित हुन सक्ने अवस्था भएन भने तोकेर पठाउनुहुन्छ उद्देश्य र लक्ष्य के हो भन्दा यो देश बनाउने हो बनाउनका लागि छलफल गरौँ व्यक्तिको अनुहारभन्दा पनि प्रवृत्ति र कार्यलाई हामी चाहिँ महत्त्व दिउँ नेपाली जनताको भाग्य भविष्यमाथि अन्धकार गर्ने बनाउने काम नगरौँ हिजो जस्तो संसद अवरुद्धको आज यत्याउँदिन भन्ने समाचारका पोर्टलहरूमा हाइलाइट नगरौँ यो देशलाई शिरमा राखेर सबै अगाडि बढौँ यो देशको भाग्य भविष्य अनि भन्छ भन्नु के गलत हो
1: हस् यहाँको महत्त्वपूर्ण समयको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार
0: धन्यवाद नमस्कार
1: उहाँ हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अधिवक्ता कानुनका जानकार यज्ञमणि न्यौपाने आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छ विश्रामपछि पुनः उपस्थित हुनेछौँ
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त

साथ यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ्स गुड।

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

अवसरमा क्रम्प्टन ब्रान्डका एयर कुलर, सिलिङ फ्यान, स्ट्यान्ड फ्यान, मिक्सर र आइरनको खरिदमा एक्साइटिङ अफर पाउनुहोस्। हरेक 15 दिनमा क्रम्प्टनको मिक्सर र बम्पर लकी ड्रामा माइडिया डबल डोर रेफ्रिजरेटर जित्ने मौका पनि। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

0: वर्षको अवसरमा सिजीका टिभी एन्ड होम अप्लायन्सेसको खरिदमा आकर्षक क्याशब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोड वासिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सिजी एलएक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईएमई बैंक सबैका लागि बैंक डिसोम फाइबरनेट।
2: यतिखेर हाम्रो बेसमा नेपाली कंग्रेसका सांसद सचेतक निष्कल राई हुनुहुन्छ। राईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
3: धन्यवाद हजुर, नमस्कार।
2: अनि तपाईँहरूले संसदलाई किन अवरुद्ध पार्न खोज्दै हुनुहुन्छ? संसदमा यहाँहरूको आपत्ति किन, नाराबाजी किन? प्रतिनिधि नियमावली व्यवस्था गरे अनुसार नै प्रधानमन्त्रीले तोकेको व्यक्ति अर्थमन्त्रीले नीति कार्यक्रम प्रस्तुत गर्दै गर्दा यहाँलाई आपत्ति किन भयो?
3: हजुर, अत्यन्त राम्रो कुरा पनि उठाउनु भयो। हजुरले उठाउनु भएको नियमावली प्रतिनिधि सभा 2079 धारा 38 नियम 38 हजुरले 4 उपनियमहरू छन् ती उपनियममा राखेर तपाईँले कुरा उठाइदिनु भयो। सदनमा पनि हाम्रा सरकार पक्षका साथीहरू र सभापतिज्यूले पनि त्यही नियम र उपनियमलाई हिजो देखाएर उहाँहरूले कुरा राख्नु भएको थियो। तर हाम्रो आपत्ति कहाँनिर छ भन्नुहुन्छ भने तपाईँको सदन भन्ने कुरो, संसद भन्ने कुरो, लोकतन्त्र भन्ने कुरो चाहिँ तपाईँको प्रश्न र उत्तरबाट यसले जीवन्त राख्ने कुरो पनि हो। र सँगैमा मैले त्यति मात्र होइन, नेपालको संविधानको धारा तपाईँको 76 उपधारा 10 पनि स्पष्ट के लेखेको छ भन्दाखेरि प्रधानमन्त्री र मन्त्री सामूहिक रूपमा संघीय सदनप्रति उत्तरदायी हुनेछन् भन्ने कुरा, त्यो अकाउन्टेबलिटीको कुरा हो। सभामुखज्यूले त्यहाँ के भनिराख्नु भएको थियो भन्नुहुन्छ भने सामान्य सभामुखज्यूले यो सबैभन्दा तपाईँको महत्त्वपूर्ण कुरा हो। यो देशको तपाईँको 1 तपाईँको हाम्रो रोड म्यापको लागि हामी यहाँ छलफल गर्नको लागि तयारी छौँ भनेर उहाँले भनिराख्नु भएको थियो। 3 करोड जनताले हिँडाएर 3 करोड जनताले यहाँ हाम्रो त्यो नीति कार्यक्रम कस्तो आउँछ भनेर सबैभन्दा महत्त्वपूर्ण कार्यक्रममै तपाईँको प्रधानमन्त्रीज्यू नआउनुहुने, उपेक्षा गर्नुहुने भने पछाडि सदनमा तपाईँको उहाँको उपस्थिति हामीलाई चाहिएको, सरकारको अकाउन्टेबिलिटीको लागि हामीलाई त्यहाँ चाहिएको हो।
2: सभामुखज्यूले त त्यहाँ भनिरहनु भयो, राष्ट्र सत्ता पक्षका सांसदहरूले त्यहाँ भनिरहेको मैले सुनिरहेको थिएँ। प्रतिनिधि सभा नियमावली 79 नियम 38 अनुसार नीति कार्यक्रमको छलफलका लागि सभामुखले प्रधानमन्त्री वा निजको अनुपस्थितिमा निजले तोकेको मन्त्रीसँग परामर्श गरेर दिन र समय तोक्ने व्यवस्था 6 38 1 मूलत व्यवस्था गरेको अनुसार चाहिँ सभामुखले प्रधानमन्त्री र निजको अनुपस्थितिमा निजले तोकेको कुनै मन्त्रीसँग परामर्श गरी दिन र समय अवधि तोक्ने छ भनेर चाहिँ नियम छ। यो नियम अनुसार चाहिँ प्रधानमन्त्री नआउनु भएको हो, तपाईँहरू चाहिँ किन चाहिँ आपत्ति जनाइरहनु भएको छ भनेर उहाँको बारम्बार त्यही थियो क्या?
3: यो विषयमा हामी पनि स्पष्ट छौँ, नियमावलीको तपाईँको स्पष्ट, यो कन्सर्नमा हामी स्पष्ट छौँ। तर नियमावली बन्दै गर्दाखेरि हामीले एउटा कुरा के बुझ्नुपर्छ भन्दाखेरि नियमावली बन्दै गर्दाखेरि अथवा संविधान हामीले बनाउँदै गर्दाखेरि त्यसको तपाईँको त्यो कन्सेप्चुअल फ्रेमवर्क के थियो भन्ने कुरा पनि हो। हेर्नुहोस्, अब यो 38 नियमावली 38 देखाएर तपाईँको एभ्री डे एभ्री टाइम तपाईँको सदनमा प्रधानमन्त्रीज्यूले अथवा मन्त्रीज्यूहरूले उपेक्षा गर्ने, अकाउन्टेबल नहुने सदनप्रति हो भने त तपाईँको यसले तपाईँको यो विधिको शासन लोकतन्त्रलाई अझ महत्त्वपूर्ण बनाउन सक्नु सक्दैन। मैले अघि पनि भने के भन्दाखेरि लोकतन्त्र र संसदीय व्यवस्था प्रश्न अनि त्यसको उत्तरमा टिकेको हुन्छ, हुँदैन भनेर त्यसै हुन्छ नि। त्यसले गर्दाखेरि हामीले भन्नु खोजेको कुरा के भन्दाखेरि उहाँको यो सबैभन्दा महत्त्वपूर्ण बेलामा, महत्त्वपूर्ण सबैभन्दा नीति तथा कार्यक्रम प्रस्तुत हुँदै गर्दाखेरि उहाँ आउनु पर्यो। फेरि हिजोदेखि हामी हेरिरहेछौँ, सरकार आफैले तपाईँको निर्माण गर्नुभएको नीति तथा कार्यक्रममा सम्मान्य राष्ट्रपतिज्यूले त्यसलाई वाचन गरिराख्नु हुँदाखेरि पनि सरकारले तपाईँको त्यसलाई सुनिदिने तपाईँको धैर्य त राखिराख्नु भएको छैन। त्यसले गर्दाखेरि त्यसले कता लान्छ भन्ने कुराको हाम्रो ऊ पनि हो। यो अभ्यासलाई, यो सदनमा तपाईँको सरकारलाई जवाफदेही बनाउने अभ्यासलाई जीवन्त बनाउन हामी चाहेको, हामी त एउटा जिम्मेवार प्रतिपक्षको रूपमा हामी छौँ। हामीले गलत त केही गरेको छैन, हामी जम्मा के भनिरहेको छौँ भन्दाखेरि प्रधानमन्त्रीज्यूलाई सदनमा खोज्नु हो, खोजेका हौँ। सदनमा प्रधानमन्त्रीज्यूलाई खोज्नु गलत होइन। त्यसले गर्दाखेरि हामीले नियमावली मात्र होइन, संविधानको तपाईँको 76 धारा 10 पनि त्यहाँनिर हेरिदिनुपर्छ भन्ने कुरा पनि हो।
2: तर मैले चाहिँ अहिले भर्खरै मात्र केही दिन अगाडि तपाईँभन्दा अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसद एवं अधिवक्ता यज्ञमणि नेउपानेसँग कुरा गर्दै थियो, होइन? उहाँले भन्नुभएको छ अब प्रतिपक्षी दलले बिना सिद्धिको हट त्यागेर चाहिँ संसदलाई अगाडि बढाउन दिनुपर्छ, उहाँहरूले संसदलाई बन्धक बनाउन मिल्दैन, भोलि अर्थमन्त्रीले नै जवाब दिने कार्यक्रम छ, बालेन शाह आउनै पर्छ, प्रधानमन्त्री आउनै पर्छ भन्ने छैन, र उहाँ आउनुपर्ने ठाउँमा उपस्थित हुनुहुन्छ। हिजो अस्ति आउनुभयो, राष्ट्रपतिले त्यो प्रस्तुत गर्ने बेला आउनुभयो, उहाँले पेस गर्नुभयो, सुन्नुभयो निस्कनुभयो फेरि आउनुभयो पेस गर्नुभयो सुन्नुभयो निस्कनुभयो तर व्यवस्थै त्यस्तो छ त्यसलाई के परिमार्जन गरौँ न त अनि किन चाहिँ संसद अवरुद्ध गरिराख्ने भन्ने छ कि उहाँहरूको
3: होइन ठिक हो उहाँले भन्नुभएको कुरो ठिक छ उहाँको कन्सर्नमा ठिक छ तर हामी भन्दा मैले भन्यौँ नि हामी तपाईँको लोकतन्त्रमा अडिग भएको पार्टी हो हामी जिम्मेवार तपाईँको एउटा प्रतिपक्षको रूपमा हामी उभिएका छौँ हामी त भनिरहेको कुरा के भन्दाखेरि सदनप्रति तपाईँको कार्यपालिकाको तपाईँको अकाउन्टेबल उत्तरदायित्व हामी खोजिरहेको हो दायित्व खोजिरहेको उपेक्षा गरिदिनु भएन भन्ने कुरा हो नियम सधैँ हजुरको के छ के हो भनेर भन्नुहुन्छ भने हामी यहाँ प्रश्न तपाईँको नियमको पनि मात्रै पनि होइन यहाँ नियतिको पनि प्रश्न उठेको छ आएको छ त्यसले गर्दाखेरि हामी यो संसदीय अभ्यासलाई हामीले आचरण र त्यसलाई तपाईँको परिष्कृत गर्दै लाने विषय पनि होला नि त होइन
2: हिजो प्रधानमन्त्रीको नियतमाथि यहाँहरूको शंका हो त्यसो भए निष्कलजी प्रधानमन्त्रीको नियतमाथि शंका हो
3: आफ्नै सत्ता पक्षका साथीहरूको तपाईँको अभिव्यक्तिलाई सुन्ने हो भने पनि हामी यसलाई पनि स्मरण गरौँ एकपल्ट हिजो उहाँले खोज्नु भएको होइन हामीले तपाईँको पट्टीबाट गएर सदनमा तपाईँको अवरुद्ध त गरेका छैनौँ उहाँले पनि हिजो यसरी नै तपाईँ गर्नुभयो तर उहाँले जे गर्नुभयो त हामी त्यही गर्नुपर्छ भन्ने पनि होइन तर हामी के खोजिरहेको छौँ भन्दाखेरि सरकार सदनप्रति अकाउन्टेबल हुनुपर्छ सरकार तपाईँको सदनप्रति जवाबदेही हुनुपर्छ हामीले त्यो खोजिरहेको हो
2: तर सरकार चाहिँ सदनप्रति जवाबदेही छैन प्रधानमन्त्रीका व्यवहारहरू चाहिँ अप्रत्याशित जस्ता देखिन्छन् होइन राष्ट्रपतिमाथिको पनि अपमान हुन्छ लोकतन्त्रमाथिको प्रहार हुँदैछ भन्ने खालका पनि आवाज उठाएका छन् यसमा तपाईँहरूको चिन्ता हो
3: हाम्रो चिन्तै त्यही हो हाम्रो चिन्तै त्यहाँनिर छ संसद तपाईँको संसद चल्ने तपाईँको हामीसँग विधि छ संसदमा संसदप्रति तपाईँको सम्मानीय सभामुख ज्यू माथि नै पनि तपाईँको त्यहाँनिर प्रश्न हो संसदलाई उपेक्षा गर्नु भनेको तपाईँको सभामुखज्यूको पनि तपाईँको मान मर्दनमाथि घटाउनु होइन त त्यसले गर्दाखेरि ती कुराहरू तपाईँको आउनु पर्यो
2: तर दिउँसभरि चाहिँ उहाँ चाहिँ प्रधानमन्त्री कार्यालयमा हुनुहुन्थ्यो अरे हिजो पनि होइन सिंहदरबारमा त्यहाँ नजिकै हुनुहुन्थ्यो तर एकदम नजिकको दूरी छ त्यो तर उहाँले चाहिँ संसदलाई टाढा बनाउन खोज्नुभयो भन्नेको मतलब कतिपयले यसलाई चाहिँ आलोचनात्मक टिप्पणी पनि गरेका छन् संसदलाई फेस गर्न सक्नुहुन्न प्रधानमन्त्रीज्यूले भनेर कतिपयले भनेका छन् उहाँले आफ्नो ब्रान्ड भ्याल्यु बढाउन खोजिरहनु भएको छ प्रतिपक्षीले पनि किन चाहिँ त्यसमा कोको होलो गरिरहनु संसद चल्दै गर्छ अगाडि आफ्नो विचारहरू राख्दै जानु संसदलाई सौहार्दपूर्ण ढङ्गले चलाउनु जेठ 15 गते बजेट ल्याउनु पर्नेछ होइन त्योभित्र बजेट ल्याउन सक्नुपर्नेछ निजता कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाबदेखि लिएर त्यहाँ घनीको छलफल गर्नु पर्ला अबको प्रस्तुति के हुन्छ तपाईँहरूको संसदमा
3: होइन हामी तपाईँको संसदलाई सधैँ बन्धक बनाएर राख्नु राख्दैनौँ हामी जिम्मेवार पनि छौँ हामी अघि पनि बताउने हामी जिम्मेवार ढङ्गबाट नै हामी प्रस्तुत हुनुपर्छ होइन त्यसले गर्दाखेरि यसलाई हामी सधैँ तपाईँको बन्धक बनाएर राख्नु सम्झना बनाइराख्दैनौँ विभिन्न कार्यक्रममा हाम्रो छलफल पनि हुन्छ हामी छलफलमा पनि सहभागी हुन्छौँ त्यसमा दुई मत छैन तर के मात्रै हो भन्दा के मात्रै हामी केमा मात्रै हाम्रो कन्सर्न हो भन्दाखेरि यो ढङ्गबाट तपाईँको सरकारले तपाईँको कार्यपालिकाले तपाईँको व्यवस्थापिकामाथि तपाईँको उपेक्षा गर्ने व्यवस्था गर्ने हो भने हाम्रो लोकतन्त्रको मर्म कहाँ पुग्न सक्छ हाम्रो संविधानको मर्म कहाँ जान्छ हामीले यो यो यो खालको यो यो यो यो चरित्रबाट अथवा यो मनसायबाट तपाईँको कार्यपालिका तपाईँको व्यवस्थापिका चलोस् भन्ने हाम्रो मनसाय नै होइन
2: अब तपाईँहरूको माग के हुन्छ अब सदनमा गइसके पछाडि चाहिँ
3: सदनमा गइसकेपछि कम्तीमा हामीले के भन्दाखेरि प्रधानमन्त्रीज्यू जवाफ दिने बेलासम्म कम्तीमा सदनमा उपस्थित हुनुपर्छ भन्ने हो
2: जवाफ दिने बेला संसदमा उपस्थित हुनैपर्छ भन्ने बाध्यकारी त रहेन छ नि त फेरि होइन
3: होइन मैले भने बाध्यकारी हामी यसमा बाध्यकारी छैन मैले अघि नै भने नीति तथा कार्यक्रम सम्बन्धी कार्यविधिको कार्यविधिमा तपाईँको के अरे यो नियम 38 तपाईँले भन्नुभयो 38 कुरा राख्नुभयो 38 राखेको उपनियमलाई मात्रै टेकेर सधैँ तपाईँको संसदलाई उपेक्षा गर्न मिल्दैन सो नियम 38 बन्दै गर्दाखेरि त्यतिखेर नियमावली बन्दै गर्दा त्यतिखेर विद्वान साथीहरूले भन्नु भएको छ नियम 38 बन्दै गर्दाखेरि त्यसको इन्टेन्सन के थियो भन्ने कुरा पनि जानुपर्छ भन्ने कुरा हो होइन मैले अघि पनि भने यहाँ त तपाईँको नियम भन्दा नियतको कुरामा पनि प्रश्न आएको छ नियमावली मात्रै हेर्नु भएन हाम्रो वरिष्ठ तपाईँको त्यहाँ अधिवक्ता साथीहरू हुनुहुन्छ त्यहाँनिर नियमावली मात्रै हेर्नु भएन नेपालको संविधानको धारा 76 उपधारा 10 पनि एकचोटि हेर्थेन म अनुरोध गर्न चाहन्छु नियमावली संविधानभन्दा माथि हुन सक्छ त
2: होइन हिजोको संसद हेर्दाखेरि त 64 झल्को पो आयो त निष्कलजी
3: होइन यस्तो छ 64 झल्को तपाईँले जन्मा गर्नुहोस् हामीलाई के
2: आरोप प्रत्यारोप पनि आयो होइन त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले नि बाल के अरे बाहुला सुर गर्दै गरेको दृश्य पनि देखियो होइन तपाईँहरूले पनि अवरोध गर्नु
3: त्यो उहाँको कुरो हो त्यो उहाँहरू तपाईँको कुन ढङ्गबाट आउनुभएको छ उहाँहरूको चरित्र के छ भन्ने कुरा उहाँको कुरो भयो हामी त त्यहाँ एउटा जिम्मेवार प्रतिपक्ष भएर हामी उठेर हामी त्यहाँनिर हामीले आफ्नो विरोधका तपाईँको आवाज त्यहाँनिर देखाउन सङ्केत गर्न खोजेको थियौँ हामीले त्यहाँनिर, हाम्रो त्योभन्दा अरू थिएन। संसद मर्यादित हुनुपर्छ भन्ने कुरामा हाम्रो चासो छ, संसद मर्यादित भएर जानुपर्छ भन्ने कुरामा हाम्रो चिन्ता पनि छ।
2: अबको स्थितिमा जाँदा जाँदा एउटा कुरा के बताउनुहोस् भने, सरकारले चालेका कतिपय कदमहरू, सरकारले सुशासनका क्षेत्रमा गर्न खोजेका कामहरू होइन, सरकारले जनतालाई दिने डेलिभरीका कुराहरू, बेरोजगारीका विषयहरू, कालो बजारी अन्त्यका कुराहरूमा चाहिँ सरकार कुन ढङ्गले अगाडि बढिरहेछ?
3: यो सुशासनको जगबाट बनेको सरकारको आजसम्मको गतिविधि हेर्दै गर्दाखेरि जुन अपेक्षित हिसाबमा तपाईँको गर्छ भन्ने थियो जनताले, मलाई त त्यो त अब म देख्दिनँ है, किनभने अब नीतिशका कार्यक्रममै पनि त्यो उपेक्षित खालको तपाईँको आउँछ भन्ने जस्तो थियो, त्यो पनि त्यस्तो धेरै आएको छैन। अब अहिले गरिरहेका तपाईँको गतिविधि जति पनि छन् यसले सुशासन कायम गर्नतिर सरकार उद्धत छ जस्तो मलाई लाग्दैन, किनभने प्रत्येक पल्ट सरकार तपाईँको विषयान्तर गर्न एकदम तपाईँको माहिर छन्। सुरुमा तपाईँको मन्त्रीजीहरूको तपाईँको त्यो सम्पत्ति विवरणमा मान्छेको आवाज उठाउन थाले, नागरिकले आवाज उठाउन थाले, र आवाज उठ्दै उठ्दै उठ्दै गर्दाखेरि फेरि एउटा विपन्न तपाईँको नागरिक, भूमिहीन नागरिकमा चाहिँ तपाईँको सरकारले डोजर चलायो, त्यो पनि बिना तयारी, त्यता डाइभर्ट भयो होइन, त्यता डाइभर्ट भइसकेपछि फेरि तपाईँको अहिले फेरि त्यहाँ आवाज उठ्दै गर्दाखेरि फेरि संसदमा तपाईँको सार्वजनिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गर्दाखेरि सामान्य राष्ट्रपति प्रतिनिधिले मन्त्री परिषदकै सिफारिसमा सरकारले नै बनाएको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गर्नु हुँदाखेरि तपाईँको अवज्ञा गरेर त्यस्तै देखियो, त्यहाँनिर बिचबाट उठेर गइदिनु भयो, फेरि मान्छेको तपाईँको इन्टरनल मान्छेको तपाईँको कन्सर्न त्यतातिर डाइभर्ट हुने। सो म त हेर्नुहोस् अब यो सरकार त उसले गरिरहेका
2: सरकार कतै अधिनायकताको बाटोतर्फ उन्मुक्त हुन खोजिरहेको छैन, संसदलाई छलेर अध्यादेश ल्याएर सरकार चलाउने त्यो किसिमको लोक छैन,
3: हामी त्यही देख्छौँ। प्रतिनिधि सभा तपाईँको
2: तपाईँहरू त कमजोर हुनुभयो नि त होइन, विपक्षी पनि त कमजोर छ नि त अहिले संसदमा सदनमा,
3: हामीले आवाज हामी संख्यामा कमजोर छौँ तर हाम्रो आवाज त उठिरहेछौँ। हामी हजुरको तपाईँको संसदलाई तपाईँको फेरि त्यहाँ संसदमा हामी तपाईँको त्यो कुर्सी बाँच्नुपर्ने, माइक बाँच्नुपर्ने, त्यसरी तपाईँको बलियो भइँदैन, हामी त आवाजबाट बलियो हुने हो, हामी लोकतान्त्रिक संसदीय अभ्यासलाई तपाईँको हामी टेकेर तपाईँको बलियो हुने हो, मुद्दाबाट बलियो हुने हो नि हामी त। त्यसो त हामीले मुद्दा त तपाईँको त्यहाँनिर हेर्नुहोस् त हामीले मुद्दा उठाइरहेका छौँ, सरकारलाई हामी तपाईँको बारम्बार तपाईँको भनिरहेका छौँ।
2: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद निष्कालजी, नमस्कार।
3: थ्याङ्क यू भेरी मच
2: सर। वाउ, नेपाली कङ्ग्रेसका सचेतक निष्काल राई आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
4: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ, जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: यो हो नेपाली रेडियो नेटवर्क।
3: खरो विषयमा तारो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ।
4: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक।
5: प्रधानमन्त्री किन संसदमा उपस्थित हुन मान्नु भएको छैन? उहाँले संसदलाई फेस गर्न नसक्नु भएको हो। संसदमा त फेरि भाँडभैलो हुने स्थिति आयो नि त, 64 को झल्को दिने गरी। के लाग्दैछ यहाँलाई?
6: त्यस्तो आउँदैन, किनभने सत्ता पक्ष र प्रतिपक्षको बिचमा सहमति हुनैपर्छ। लोकतन्त्रको सुन्दर पक्ष वाद विवाद हुन्छ, तपाईँको आरोप प्रत्यारोप हुन्छ, फेरि पनि सहमति नै गएको चाहिँ इतिहास नेपाली राजनीति जस्तो सुकै द्वन्दमा पनि सहमति सकाएर एकताका साथ अगाडि बढेको उदाहरणहरू धेरै छ। 65 सालको संविधान सभा पछिको कुरा गर्ने हो भने धेरै पटक संसदमा समस्याहरू आयो, तर सत्ता पक्ष र प्रतिपक्षको समझदारीमा संसद अगाडि बढेको छ। अब हिजोको प्रकरणमा पनि प्रधानमन्त्री आउनुपर्छ भन्ने प्रतिपक्षको भनाइ, सत्ता भनाइ, प्रधानमन्त्रीले तोकेको मन्त्रीले जवाब दिए पनि पुग्छ। अहिले किन आउनु पर्यो प्रधानमन्त्री भन्ने जुन कुरा छ, यो ठुलो कुरा छैन, ठुलो मुद्दा छैन। सहमति गराउनको लागि
5: प्रधानमन्त्रीज्यू, तर त्यहाँ आउनु भएन। त्यहाँ नआइसकेपछि चाहिँ संसद बन्धक बन्ने स्थिति आयो होइन, विपक्षीहरूले विरोध गरे।
6: अहिले विपक्षले पनि विरोध गर्ने स्वाभाविक छ, सत्ता पक्षले पनि आफ्नो बचाउ गर्नु स्वाभाविक छ। तर अब मिलन बिन्दु के हो भन्दाखेरि, सरकारको नीति र कार्यक्रम त अगाडि बढाउनु छ, दुईटै मतको सरकार चाहिँ पास त हुन्छ। तर अब सभामुखको पनि भूमिका एकदम प्रशंसनीय छ। हिजो सभामुखले पनि सकेसम्म मिलाउने खोज्नु भएको छ होइन, सत्ता पक्ष र प्रतिपक्षको बिचमा हामीले समझदारीको लागि 3 पटकसम्म संसद स्थगन गर्नुभयो, राम्रो पक्ष हो। किन भन्दाखेरि त्यहाँ द्वन्द विवाद नहोस् भन्ने सभामुखको पनि चाहना छ, प्रतिपक्षले बहिष्कार नगरोस् भन्ने पनि सभामुखको चाहना छ। सत्ता पक्ष पनि अब अहिले प्रतिपक्षसँगै सहकार्य गरेर जानुपर्छ। हामीसँग दुईटै मतको सरकार भए पनि प्रतिपक्ष बिनाको संसद तपाईँलाई थाहा छ, त्यसको कुनै पनि छैन महत्त्व र प्रभाव हुँदैन क्या। संसारमा संसद भनेको प्रतिपक्षको होइन, लोकतन्त्रमा संसदीय व्यवस्थामा संसद भनेको प्रतिपक्षको हो। प्रतिपक्षको आवाज पनि सत्ता पक्षले सुन्नको लागि चाहिँ पहल गरेको छ, यो राम्रो बाटोमा बन्दैछ। अब हिजोको एउटा घटनालाई लिएर होइन, संसद अवरोध हुने बित्तिकै अब यहाँ ठुलो समस्या आउँछ, 64 सालको अवस्था आउँछ, 65 सालको अवस्था आउँछ, अथवा 2051 सालको अथवा 2048 सालको गिरिजापुर कोइराला प्रधानमन्त्री हुँदाखेरि एमालेको 57 दिनसम्म अवरोध गरेको अवस्था आउँछ भनेर चाहिँ म भन्न सक्दिनँ। त्यतिर मुलुक जाँदैन होइन, दलहरूको बिचमा एउटा सहमति हुनैपर्छ, हुन्छ, हुनुको विकल्प छैन अखिलजी।
5: अब अहिलेको अवस्थामा चाहिँ सिंहदरबारमा दिउँसोरी भन्नुहुन्थ्यो प्रधानमन्त्रीज्यू, तर चाहिँ अस्ति राष्ट्रपतिले नेता कार्यक्रम प्रस्तुत गर्दाखेरि पनि त उहाँको व्यवहारप्रति निकै आलोचना आयो होइन, तर उहाँले चाहिँ उठेर जानुभयो, 45 मिनटपछि फेरि कता पुगेर निस्कनुभयो, फेरि आउनुभयो। भन्दाखेरि चाहिँ यो लोकतन्त्रलाई अलिकति समस्या पार्ने खालका गतिविधिहरूमा संलग्न हुनुहुन्छ उहाँहरू भनेर व्यापक रूपमा आलोचना भइरहेको छ। तपाईँले लामो समयदेखि नेपालको पत्रकारिता, नेपालको राजनीतिलाई बुझ्नु भएको छ नजिकबाट, कतै कतै त्यस्ता खालका बातछिट्टाहरू आउन थाले हुन्?
6: होइन, लोकतन्त्रको विकल्प छैन, हेर्नुहोस् होइन, लोकतान्त्रिक मूल्य र मान्यतामा सबै अघि बढ्नुपर्छ। संविधानलाई नै मूल एजेन्डा, मूल एउटा कानुन मानेर जानुपर्छ होइन। संविधान आज हामी सबैको लागि सर्वस्वीकार्य नहोला, संविधानमा केही कुराहरू अब संशोधन गर्नुपर्ने आवश्यकता छ, तर पनि 2072 साल असो 3 गते जारी भएको संविधानलाई सबैले मानेका छन्। त्यो संविधानको मरमरा भावना अनुसार सबै अगाडि बढ्नुपर्छ। र आज लोकतन्त्रको विकल्प छैन, विधिको शासनको विकल्प छैन। लोकतन्त्र विधिको शासन र कानुन राज्यको प्रत्यापति राज्यमा बस्नेले पनि दिनुपर्छ, प्रतिपक्षले पनि दिनुपर्छ, र ऐन कानुन र संविधानलाई मानेर सबै अगाडि बढ्नुपर्छ। अब प्रधानमन्त्री बालेन्द्र शाहको बारेमा जुन किसिमको चर्चा परिचर्चा र बहस भएको छ, टिका टिप्पणी भएको छ, मलाई के लाग्छ भने प्रधानमन्त्रीले पनि अब अहिलेको अवस्थालाई राम्रोसँग बुझ्नु भएको छ होइन। प्रधानमन्त्रीले पनि अब लोकतन्त्र को विकल्प खोज्नु भएको छ जस्तो मलाई लाग्दैन। लोकतान्त्रिक मूल्य र मान्यता अडिग हुनुहुँदैन भनेर म भन्न सक्दिनँ होइन।
5: सुकुम्बासीको बिल्लीबाट पारेका विषयहरू, सुकुम्बासीहरू चाहिँ जस्ताका मुनि चाहिँ होइन ओत लागेर बस्नुपर्ने स्थितिहरू, होल्डिङ सेन्टरमा पनि राम्रोसँग मान्छेलाई जान नदिएको, पत्रकारहरू पनि त्यहाँ जान नपाएको, रुवावासी चलेको, देशभरका सुकुम्बासीहरू फेरि त्रासमा त्राइमा बसेको, यावत कुराले गर्दाखेरि सरकारको आलोचना हुँदैछ क्या अहिले।
6: होइन सरकारको आलोचना हुन्छ, लोकतन्त्रमा सरकारको आलोचना भएन भने त त्यसको के औचित्य रहन्छ र होइन? सरकारले राम्रो काम गर्दाखेरि प्रशंसा गर्नुपर्छ, सरकारले केही गरेका कामहरू राम्रा पनि छन् होइन, सरकारले गलत काम गर्न थाल्यो भने जनताले पनि प्रश्न उठाउँछन्, सत्ता पक्षले पनि त्यसको बारेमा चाहिँ बोल्नुपर्छ, राष्ट्रिय जनता पार्टीका नेताहरूले पनि बोल्छन् र प्रतिपक्षले पनि यसरी बोलिराखेका छन्। मेरो प्रश्न कहाँनिर भन्दाखेरि अब अहिले नै हामीले लोकतान्त्रिक मूल्य र मान्यताको विपरीत यो सरकार गयो भन्ने पक्षमा मत छैन पहिलो कुरो। दोस्रो कुरो भ्रष्टाचारको छ नि मुद्दामा यो सरकारले चालेका कदमहरू लाई अब जनताले पनि साथ दिएका छन्, प्रतिपक्षले पनि साथ दिएको छ, यो राम्रो पक्ष छ किनभने भ्रष्टाचार अन्त्य सुशासन सबैको चाहना छ, डेलिभरी आजको आवश्यकता हो होइन। त्यस्तो कुरा अब डोजरको कुरा गर्नुहुन्छ भने प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौँ महानगरपालिकाको मेयर हुँदाखेरिदेखि नै उहाँले काठमाडौँको नदी किनारामा अवस्थित जुन बसोबास गर्नेहरू जस्तै जग्गा जमिन सरकारी जग्गा जमिन अधिग्रहण गरेर ठुल्ठुला भवनहरू बनाएर बसे उनीहरूलाई हटाउनुपर्छ, डोजर लगाउनुपर्छ भनेर उहाँले नगर प्रमुख हुँदाखेरि नै चालेको कदम अहिले प्रधानमन्त्री हुँदाखेरि उहाँले त्यसलाई अगाडि बढाउनु भयो होइन। तर सुकमा समस्या सन्धान गर्नको लागि चाहिँ सरकारले डोजर चलाएर समस्या सन्धान हुँदैन। म रौतहटमा पुगेँ, म मध्य प्रदेश पनि पुगेँ, त्यहाँ पनि जनताहरू संयुक्त राष्ट्रमा छन्, समस्यामा छन्।
5: निर्वाचन पछाडि
6: गइरहेको छु, अस्ति पनि गएँ, म तिन चार दिन मधेसमा बसेर आएँ, मधेसका जनताहरूको भनाइ के छ भने सुकमा समस्यालाई अब दीर्घकालीन रूपमा समाधान गर्नुपर्छ। पहिला हामीलाई घर बनाइदिनु पऱ्यो, सरकारले जमिन दिनु पऱ्यो, लाल पूर्जा दिनु पऱ्यो, हामीलाई व्यवस्थित बसोबास गराएर मात्रै सुकुमवासी बस्तीमा डोजर चलाउनु पऱ्यो। त्यहाँ म सरकारलाई के भन्छु भन्दाखेरि अब
5: प्रधानमन्त्री
6: धेरै त्रसित छन् नि, त्यहाँका जनताहरू ठुलो समस्यामा छन्, त्यहाँको जनताहरूले एउटा मात्रै समस्या भोगिराखेका छैन, स्वास्थ्यमा समस्या छ, त्यहाँ स्वास्थ्य क्षेत्रको सुधारको आवश्यकता छ, शिक्षामा हेर्नु कति सुधार गर्नुपर्ने छ, निशुल्क शिक्षा र स्वास्थ्य आजको आवश्यकता हो, त्यहाँको जनताहरू ठुलो समस्यामा छन्, मधेसका जनताहरूले आज रोजगारी पाएका छैनन्, उद्योग धन्दा छैन, किसानहरूले मल पाएका छैनन्, बिउ पाएका छैनन्, किसानहरू अहिले समस्यामा छन् र सुकुम्बासी समस्याको दिगो समाधान गर्नुपर्छ। सुकुम्बासी समस्या भनेको आजको दिनमा छ, जटिल समस्या छ, यसको समाधान भनेको उनीहरूलाई उचित ठाउँमा राखेर व्यवस्थित बसोबास गराएर मात्रै त्यो बस्तीहरू खाली गर्नुपर्छ क्या, अनि मात्र यसको समाधान निस्किन्छ। त्यसरी सुकुम्बासी बस्तीमा डोजर चलाउनु हुँदैन। अब काठमाडौँ उपत्यकामा के भयो म त्यतिर जान चाहन्न होइन, सुकुम्बासीको बस्तीमा डोजर चलाउनुपर्छ, म त्यसको पक्षमा छु, सुकुम्बासी बस्तीमा डोजर चलाएकोमा म प्रधानमन्त्रीलाई पनि धन्यवाद दिन चाहन्छु। तर अहिलेको निकास भनेको के भन्दाखेरि सत्ता पक्ष र प्रतिपक्ष मिलेरै जानुपर्छ, लोकतन्त्रको सबभन्दा ब्युटी र सुन्दर पक्ष भनेको त्यही हो, यो लोकतान्त्रिक मूल्य र मान्यतामा सबै अधिक हुनुपर्छ, देशले खोजेको सुशासन हो, वर्तमान सरकारको मुख्य एजेन्डा सुशासन, विधिको शासन, कानुन राज्यको प्रत्याभूति लिएर भ्रष्टाचारीहरूलाई कारवाही गरेर डेलिभरी जनतालाई दिएर युवाहरूको चाहना अनुसार रोजगारी सिर्जना गरेर आगामी बजेटमा चाहिँ जनताको छ नि एजेन्डा स्थापित हो क्या। हाम्रो देशमा ठुल्ठुलो लगानीकर्ताहरू आओस्, लगानीको वातावरण बनाओस्, ठुल्ठुलो उद्योग धन्दा सञ्चालन होस्, उद्योगपति व्यापारीहरूको समस्या छ उनीहरूले भनिराखेका छन्, अब धरपकड गरेर मात्रै उद्योगपति व्यापारीको पनि समस्या सन्धान हुँदैन, उनीहरूलाई करको दायरामा ल्याउनै पर्छ, कर नतिर्ने कर तिर्नै पर्छ, तर त्यसको लागि पनि राज्य एकदम लचिलो हुनुपर्छ, राज्यले सबै पक्षको छ नि कुरा सुनेर मात्र निर्णय गर्नुपर्छ, राज्य भनेको अभिभावक हो, राज्यमा बस्ने जनताहरूको जुन पीडा दुःख कष्ट समस्या बुझेर मात्र एक्सनमा गयो भने राम्रो हुन्छ। त्यसैले वर्तमान सरकारले सबै कुरा बुझेको छ तर एक्सनमा होइन,
5: सरकारले धरपकड अलिक बढी गर्दैछ, लगानीकर्तालाई त्रसित बनाउन खोज्दैछ, सरकार अलिकति आक्रामक ढङ्गले अगाडि बढ्यो, तर जुन ढङ्गले सरकार अगाडि बढ्यो जहाँ चाहिँ तथ्य प्रमाणका आधारमा अगाडि बढ्न सकिरहेको छैन, रेड कर्नर नोटिस जारी गर्छ, इन्टरपोलले चाहिँ तथ्य पुगेन प्रमाण पुगेन भन्दै फिर्ता पठाउँछ होइन, मान्छेहरूलाई पक्राउ गर्छ, पूर्व प्रधानमन्त्री गृहमन्त्रीलाई गिरफ्तार गर्छ, पछि चाहिँ त्यहाँ पर्याप्त प्रमाण छैन भनेर अदालतले छोडिदिन्छ भन्दा सरकार कतै अपरिपक्व त हुँदै छैन, प्रतिशोध त साँच्दै छैन दादा के भन्नुहुन्छ?
6: होइन, सरकारले प्रतिशोध छान्न पनि हुन्न, सरकार पूर्वाभि हुनु पनि हुन्न, सरकार भनेको छ नि 3 करोड नेपाली जनताको हो, यो सरकारले सबैको कुरा बुझेर सबैको समस्या बुझेर समस्याको सन्धान गर्ने त्यो लाग्नुपर्छ, धरपकडबाट समस्याको सन्धान त हुँदैन, तर गलत काम गर्नेलाई कारवाही पनि गर्नुपर्छ, भ्रष्टाचारीलाई कारवाही पनि गर्नुपर्छ होइन, कर नतिर्नेलाई करको दायरामा ल्याउनु पनि पर्छ, रास उठाउनु पनि पर्छ, उद्योगपति व्यापारीको समस्या सन्धान गर्न सरकार गम्भीर पनि हुनुपर्छ, उद्योगपति व्यापारीहरू पनि ठुलो समस्यामा छन्, सन्तरासमा छन्, त्यसैले अर्थमन्त्रीले भन्नुभएको छ उद्योगपति व्यापारीलाई बिना कारण हामी समात्दैनौँ, गिरफ्तार गर्दैनौँ भनेर भन्नुभएको छ, त्यो कुरा व्यवहारमै अब सरकारले उतार्नुपर्छ, बोलेर बेचेर मात्रै हुँदैन, उद्योगपति व्यापारीहरू लगानी गर्न तयार छन्, उद्योग धन्दा हाम्रो देशमा चाहिन्छ, ठुल्ठुलो उद्योग धन्दा हामीले सञ्चालन गर्न सकेका छैनौँ, वैदेशिक लगानी आजको आवश्यकता हो, विश्वका उद्योगपति व्यापारीहरूलाई लगानीकर्तालाई स्वदेशमै ल्याएर लगानीको वातावरण बनाएर उद्योग धन्दा सञ्चालन गरेर बन्द भएका उद्योगहरू चाहिँ खोलेर सरकार अगाडि बढ्नुपर्छ। मध्य प्रदेशका जनताहरूको पीडा के छ भने अब सीमामा समस्या छ नि त, होइन, 100 रुपियाँ भन्दा बढीको सामान उनीहरूले बिना ट्याक्स ल्याउन पाउँदैनन्। मैले सीमामा पुगेर भनेको छु, भैरवमा पुगेर भनेको छु, मैले तपाईँलाई भारत मधेसको सबै सीमामा पुगेर भनेको छु, त्यहाँको जनतालाई सरकारले 5-10 हजारको सामान ल्याउन छुट दिनुपर्छ बिना कर, पुरै भएको छ। किन भन्दाखेरि नेपाल भारत सम्बन्ध रोटीबेटीको सम्बन्ध छ, जनस्तरमा सम्बन्ध छ, आवाजाव हुन्छ, व्यवहारी हुन्छ, त्यसैले सरकार गम्भीर हुनुपर्छ त्यतातिर। र तपाईँलाई थाहा छ, जसरी अहिले छोटी भन्सारहरू बन्द भइराखेको छ, सिराको छोटी भन्सारमा म पुगेर आएको छु, म अर्थमन्त्रीलाई भन्न चाहन्छु, त्यो भन्सार छ नि बरियापट्टिको भन्सार, छोटी भन्सार तुरन्त खोल्नुपर्छ, त्यो बन्द गर्न पाइँदैन।
5: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार। उहाँ हुनुहुन्थ्यो वरिष्ठ पत्रकार ऋषि धमलादनी। श्रोता नेपाली बसको समय सकिएको छ, खेमबम बिदा चाहन्छु, नमस्कार।

0: पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 काम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1 सबैका लागि सूचना।

0: नेपाल टेलिकम को फाइबर इंटरनेट नया जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम राष्ट्रको संचार।
2: ए लौ न लौ लौ चट्याङ पर्न आटो सबैजना यता आऊ त यता यो ठूलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1 सबैका लागि सूचना।

Radio N Aryan 99.1 समय को ख्याल राखौं 8 बज्यो।

नेपाली रेडियो नेटवर्कको बिहान 8 बजेको आर्थिक खबरमा बिनु शर्माको नमस्कार। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले कोहलपुर सुर्खेत प्रसारण लाइन अन्तर्गतको बाँकेको चिसापानी क्षेत्रमा 132 केभी क्षमताका 2 विद्युतीय प्रसारण टावर ठलेपछि कर्णाली प्रदेशमा उत्पन्न विद्युतीय संकटप्रति चासो व्यक्त गर्नुभएको छ। मन्त्री श्रेष्ठले क्षतिग्रस्त टावरको मर्मत सम्भार र घटनाको छानबिन प्रक्रियालाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन समेत दिनुभएको छ। हावाहुरीका कारण रूख ढलेर प्रसारण लाइनमा क्षति पुग्दा कोहलपुर सुर्खेत 132 केभी लाइनका 2 टावर पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। उक्त घटना लगत्तै मन्त्री श्रेष्ठको सचिवालयले सम्बन्धित कार्यालयसँग निरन्तर समन्वय गरिरहेको र विद्युत सेवा यथाशीघ्र सञ्चालन गर्न पहल थालेको छ। त्यस्तै मन्त्रालयले घटनाको सत्य तथ्य पत्ता लगाउन नेपाल विद्युत प्राधिकरणले ग्रिड अपरेशन प्रमुख रमण राज शर्माको संयोजकत्वमा 1 छानबिन समिति समेत गठन गरेको छ। मर्मत तथा पुनर्स्थापनाको कार्य सम्पन्न हुन करिब 3 साता लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। कृषि विभागले वैज्ञानिक आधारमा धानको समर्थन मूल्य तोक्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिश गरेको छ। विभागले किसानद्वारा उत्पादित मोटा तथा मसिना धानको उचित मूल्य सुनिश्चित गर्ने उद्देश्यले मूल्य सिफारिश गरेको हो। उत्पादन लागत, बिउ, मल, श्रम, मुद्रास्फीति तथा बजार मूल्यलाई आधार बनाएर स्थलगत सर्वेक्षण गरिएको विभागले जनाएको छ। सोही तथ्याङ्कका आधारमा वैज्ञानिक मूल्य निर्धारण गरी मन्त्रालयमा पठाइएको हो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उत्पादन लागत, पानी खर्च, बजार मूल्य तथा अन्य सान्दर्भिक आधार समेटेर प्रति क्विन्टल मूल्य प्रस्ताव गर्ने बताइएको छ। बर्खे धान लगाउने बेला मलको माग र खपत धेरै हुने समय नजिकिँदै गर्दा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले वैकल्पिक उपाय मार्फत आपूर्ति सहज बनाउने काम गरिरहेको जनाएको छ। मन्त्रालयले विज्ञप्ति जारी गरी देशभर रासायनिक मल आपूर्ति र बिक्री वितरण व्यवस्थित बनाउन प्रयास गरिरहे पनि अन्तर्राष्ट्रिय परिस्थितिका कारण केही चुनौती थपिएको जनाएको हो। अन्तर्राष्ट्रिय बजारबाट मल खरिद र आपूर्तिमा हुन सक्ने सम्भावित समस्याप्रति मन्त्रालयले पूर्व सतर्कता बनाउन समेत सबैमा आग्रह गरेको छ। पश्चिम एसियामा जारी द्वन्द्वका कारण सम्झौता भइसकेको करिब 1,85,000 टन मल आपूर्तिमा समस्या परेको मन्त्रालयले जनाएको छ। नेपाल गुणस्तर तथा नाप्तोल विभागले नेपाल गुणस्तर प्रमाण एनएस चिन्हका लागि आवेदन दिएर प्रक्रिया अगाडि नबढाएका उद्योगलाई विभागको सक्दो छिटो सम्पर्कमा आउन निर्देशन दिएको छ। विभागले सूचना मार्फत 2082 साल साउन 1 गतेभन्दा अगाडि नै एनएस चिन्ह प्रयोगका लागि आवेदन दिएका तर हालसम्म इजाजतपत्र वा प्रमाणपत्र प्राप्ति

पानीको सम्भाव्यताका विषयमा सरकारले अध्ययन गर्ने भएको छ। पछिल्लो समय डेटा सेन्टरमा बढ्दो लगानी र विदेशी कम्पनीको समेत चासो बढेकाले थप स्पष्ट हुने गरी अध्ययन गर्ने तयारी गरिएको हो। संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले डेटा सेन्टरमा बहुराष्ट्रिय कम्पनीको रूचि र सम्भाव्यताको विषयलाई सरकारले अध्ययन गर्ने सोच बनाएको बताउनु भएको हो। उहाँले नेपालले डेटा सेन्टरमा हासिल गर्न सक्ने उपलब्धि र त्यसमा वैदेशिक लगानी भित्र्याउन के गर्न सकिन्छ भन्ने विषयमा आवश्यक अध्ययन गर्ने सोच रहेको उल्लेख गर्नुभयो। मन्त्री डाक्टर तिमल सिन्हाले 5G जानीमा कुनै दुविधा नभए पनि त्योभन्दा पहिले 4G को उच्चतम प्रयोगमा जोड दिने बताउनुभयो। तीन महिना अघि सञ्चालनमा आएको कोहलपुर सुर्खेत दैलेख 132 KV विद्युत प्रसारण लाइनका दुईवटा टावर गत शनिबारको ठूलो हावाहुरीका कारण ढलेपछि बनाउन थालिएको छ। बुधबारदेखि ती टावर पुनः बनाउन थालिएको हो। हुरीले बाँकेको चिसा पानी नछेक कृष्ण सामुदायिक वनभित्रका दुईवटा टावर पोल पूर्ण रूपमा क्षतिग्रस्त बनाएको थियो। कोहलपुर सुर्खेत दैलेख 132 KV प्रसारण लाइन आयोजनाका अनुसार बुधबारदेखि क्षतिग्रस्त भएका पोल हटाई नयाँ छक बनाउन शुरू गरिएको छ। आयोजनाका सूचना अधिकारी इन्जिनियर रितेश जयसवालले बुधबारदेखि क्षतिग्रस्त स्थानमा नयाँ पुल राख्न जग बनाउने काम शुरू गरिएको जानकारी दिनुभयो। हुरीले 44 र 45 नम्बरका पोलमा क्षति पुर्याएको थियो। उहाँले विद्युत ल्याउँदा लाइनको दायाँ बायाँ गरी 18 मिटर क्षेत्रमा पर्ने वन सफा गरी प्रसारण लाइन सुर्खेतमा ल्याइएको बताउनुभयो। नेपाल टेलिकमले चालू आर्थिक वर्ष 82-83 को तेस्रो त्रैमासिक अवधिको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार कम्पनीको खुद मुनाफामा करिब 10% वृद्धि देखिएको छ। चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक विवरण अनुसार टेलिकमको खुद मुनाफा 9.85% बढेर 6,27,29,00,000 रुपियाँ पुगेको हो। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा 5,71,05,00,000 रुपियाँ रहेको थियो। र नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर 1 को खरिद दर 152.84 रुपियाँ र बिक्री दर 153.44 रुपियाँ निर्धारण गरिएको छ। युरोपियन युरो 1 को खरिद दर 179.03 रुपियाँ, बिक्री दर 179.73 रुपियाँ, युके पाउन्ड स्टर्लिङ 1 को खरिद दर 206.44 रुपियाँ र बिक्री दर 207.25 रुपियाँ, स्विस फ्रैंक 1 को खरिद दर 195.69 रुपियाँ र बिक्री दर 196.35 रुपियाँ कायम गरिएको छ। भारतीय रुपियाँ 100 को खरिद दर 160 रुपियाँ र बिक्री दर 160.15 रुपियाँ तोकिएको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुन सक्ने राधोवादिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ। हवस् त अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।

0: साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ, काठमाडौँ।
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
4: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
5: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1, सबैका लागि सूचना।
9: नेपाली रेडियो नेटवर्क, रेडियो एनआरएन 99.1 मा यो हो दोहोरी।
10: धेरै दिनपछि बिर्सिजानुभयो त, के कति कामले होला?

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।

0: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
1: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
0: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
1: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
0: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
1: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
0: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा को विस्तृत विवरण,
1: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
0: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
1: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
0: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।

0: कामना सेवा विकास बैंक को विशिष्ट बचत खाता नेपाल को पहिलो डोरस्टेप बैंकिंग सुविधा।
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
0: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो दोहोरी

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्नीचर को सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयर को पछाडी पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टील को दराज, कुर्सी, टेबल, साथै काठ को सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाह को सामान होलसेल तथा खुद्रा मूल्य में बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 065 65 65 025।
4: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाछ हानि होला खै?
5: जाम न त मीनाक्षी चटपट एन पानी पुरी पसलमा।
1: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
5: प्रोप्राइटर चन्दन बानिया, ब्यास 2 गणेशमान चोक बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 98 26 60 09 91, 97 074 042 34।
6: हरे कृष्ण कृष्ण। ए हुलाकी बाबू, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
7: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
6: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
7: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
6: ए,
7: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
6: ए हो र बाबु?
7: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
6: ए,
7: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
6: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
0: दमौली FM 94.2 समुदाय को आ

0: DFM 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंगरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
1: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
4: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
4: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
4: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
5: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059509080 र 98295177013। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
6: नमस्कार स्वयंसेविका दिदी।
7: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
8: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
7: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
6: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
7: हो त,
8: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
7: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

तपाईलाई थाहा छ तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस् हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 38290, 98171 51760।

0: FM 94.2 समुदायको आवाज
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
5: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
6: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
7: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
8: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
9: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
8: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
9: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
8: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
7: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
9: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक दमौली तनहु। सम्पर्क नम्बर 9841000061, 9066373344।
10: अब सुन्नुहोस् पूरा समाचार।
11: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
10: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
11: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
10: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
11: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
10: मद्यपान र धुम्रपान सेवन नगरौँ,
11: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: फुलको आँखामा फुलै संसार।
13: आहा, कति राम्रो बगैँचा बनाउनु भएको! कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
13: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
13: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844695436, 9065414337।
1: ब्यास 3 प्रशासन चोक दमौली।
0: दमौली FM 94.2 समुदायको आवाज।

मानिसको जोबन पिपलुको पाता जस्तो फिलिलिली झरी जाने रहेछ, सुन चाँदी भन्नु मात्रै माया ठुलो रहेछ। हो सन्दर्भको कुरा बेला र मौका पर्छ।

0: FM 94.2 समुदाय को आवाज।
1: ए दाई पक्नुस् त पक्नुस्। के गर्नु भएको?
2: ले देख्नु भएन, औषधि हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
2: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौ। घर बाहिर साँझ, राति र बिहान सबेरमा उज्यालो राखौ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौं। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौं। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844695436, 9865414।
1: व्यास 3 प्रशासन चोक दमौली।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0658 563 715 र 98 41 12 07 40।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौ, कोही कसैलाई यस्तो परेमा उजुरी गरौ र कानुनी कारवाही गरौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौँ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
3: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
2: ए हो र, सेवा राम्रो हुन्छ त?
3: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
2: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
3: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
4: 9827848448, 9846554495 र 9846011818।
5: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
6: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
5: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
6: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
9: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
8: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
9: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
8: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
9: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
10: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट, पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुआ ब्यास दुई दमौली तनहुँ सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले सम्पर्क 9843328290

0: 98 71 51 760। दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0658 563 715 र 98 41 12 07 40।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: EFM 94.2 समुदायको आवाज।
1: दिदी किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
2: हो हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
1: हिंसा सहेर नबसौँ, विभेद मुक्त समाज निर्माणमा जुटौँ।
2: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानुनी उपचार खोजौँ।
3: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
5: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
4: 98058000700,
5: 98460403044।
6: गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
8: हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
9: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
10: भर्ना खुल्यो पराशर कलेज दमौलीमा, नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 98560-63363, 98560-69917 र 98560-68667।
11: ए नानी, कता हिँडेउ छाता ओढेर, हतारमा छौ त?
12: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
11: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
12: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
11: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
12: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
11: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली, तनहुँ।
12: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9556063444, 9556063656।
0: दमौली FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदाय को आवाज
1: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
1: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
2: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
2: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
3: हाम्रा विशेषताहरू:
2: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
3: अति विशिष्ट सघन उपचार कक्ष,
2: MRI, सिटी स्क्यान र डिजिटल सेवा,
3: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
2: भिडियो तथा इन्डोस्कोपी सेवा,
3: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
2: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा,
3: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
2: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
3: 24 घण्टा इमर्जेन्सी सेवा।
2: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056-525-012, 056-525-013।
4: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
5: लौरिउने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत पनि केलहार सत्यनाश पारो।
4: यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाऊ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
5: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू: नदुखेकन दाँत फुकाल्ने,
4: नमिलेको दाँतहरू मिलाउने,
5: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरे दाँत राख्ने,
4: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 98460-65102, 98460-70480। पुनश शनिबार सेवा बन्द रहनेछ।
6: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू: आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
7: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
6: 98-58-00-700,
7: 98-460-40-344।
8: नेशनल इलेक्ट्रोनिक्स, तपाईको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईको सहर दमौलीमा अवस्थित
9: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
8: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू: घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
9: विशेष छुट र अफरहरू, 0% ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू, उचित मूल्य र भरपर्दो सेवाको लागि आजै

0: नेशनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेशनल इलेक्ट्रोनिक्स, ब्यास्तोई न्यू रोड, दमौली तन हो। फोन नम्बर 9856604024, 9860102।
1: प्रोप्राइटर अर्जुन अधिकारी, सागर दास, नेशनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।
2: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
3: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
4: दाजुभाइको केको गफगाफ हुँदैछ?
2: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
4: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
2: पशुपति सुनचाँदी पसल कहाँ छ नि? यो
4: त हाम्रै दमौली बजारको ब्यास्तोई सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर, तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846379031।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844695436, 9805141437।
1: व्यास दिन प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: लाउ लाउ र खाउ खाउ को बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन, के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ। हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर्स सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग चोक दमौली तनहुँ।
1: सम्पर्क 9846-41-633, 9817-15-098, 9464-0385।
3: भर्ना खुल्यो। यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस् पपुलर मोडेल होस्टल। सम्पर्क नम्बर 9843-72-824, 9843-72-824। आजको सही निर्णय, भोलिको उज्जवल भविष्य।
4: आहा, कस्तो राम्रो रङ रोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
5: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
4: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
6: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565-65-319, 9856-27-319।

घास वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।

0: FM 94.2 समुदायको आवाज
1: ए नानी कता हिँड्यौ छाता ओढेर हतारमा छौ त
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
2: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाई
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
2: हो दाई दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेभ ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनाव
2: प्रोप्राइटर सुरेश पुरी मोबाइल नम्बर 98563 64444 98563 66656

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
4: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
5: हाम्रा विशेषताहरू:
6: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
5: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
4: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
5: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
4: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
5: उचित छात्रवृत्तिको व्यवस्था।
6: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
5: स्वस्थ चमेना गृहको व्यवस्था।
6: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
5: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 9846062803। दमौली कलेज, ब्यास नगरपालिका वार्ड नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
7: यो समय दमौली एफएम को हो।
8: यति बेला साँझको 6 बजेको छ।
7: It's 6 p.m.

0: नेपाली रेडियो नेटवर्कको साँझ 6 बजेको नेपाली खबरमा खबर सहयात्री समीक्षा मोतेसँगै उषा किरणको नमस्कार।
1: सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा छलफल, सत्ता पक्ष बचाउमा विपक्षीद्वारा चर्को आलोचना, सदनमा प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर आक्रोश, छलफलको समय छोट्याइएकोमा सांसदहरूको असन्तुष्टि।
0: 2062 यताका उच्च पदस्थको सम्पत्ति छानबिन शुरू, सम्पत्ति विवरण माग, सहसचिवदेखि सुरक्षा प्रमुखसम्म छानबिनको दायरामा, विदेशमा लुकाएको सम्पत्तिबारे प्रमाणसहित सूचना दिन आह्वान।
1: सरकारी खर्चमा मिथ्यावेयता अपनाउन सरकारको कडाई, सरकारी कार्यालयमा नयाँ सामान खरिदमा रोक, वर्लिङ विरूद्ध मुद्दा नचलाउने महानिधियोक्ता कार्यालयको निर्णय, सर्वोच्चद्वारा बदर, स्थानीय र प्रदेशसभा निर्वाचन एकैसाथ गर्ने आयोगको गृह कार्य।
0: ट्रम्पलाई ताइवान मामिलामा चिनिया राष्ट्रपति सीको कडा चेतावनी, हर्मुज खुला राख्न भने दुई देशबीच सहमति, भारतले लगायो 4 महिनाका लागि चिनी निर्यातमा प्रतिबन्ध, उत्तर प्रदेशमा भीषण हावाहुरी सहित असिना पानी, 89 जनाको मृत्यु।
1: र आईसीसी लिग टुमा स्कटल्याण्डद्वारा अमेरिकालाई 322 रनको विशाल लक्ष्य, वर्षाले खेल प्रभावित, फिफा वरियतामा नेपाली फुटबल टोलीको सुधार

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो EMI मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: अवसरमा सेन्सेका होम अप्लायन्सहरुको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि, र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजी सँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। नीति तथा कार्यक्रम माथिको छलफल सम्बन्धी खबरबाट सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रममाथि आज प्रतिनिधि सभामा छलफल भइरहेको छ। छलफलका क्रममा सत्तारूढ़ दलका सांसदहरूले कार्यक्रमको बचाव गरेका छन् भने विपक्षी दलका सांसदहरूले यसलाई दिशाहीन र परम्परावादी भन्दै आलोचना गरेका छन्। छलफलमा भाग लिँदै नेपाली कंग्रेसका सांसद अर्जुन नरसिंह केसीले नीति तथा कार्यक्रमले यथार्थलाई थन्काएर सपना मात्र बेचेको टिप्पणी गर्नुभएको छ। उहाँले छलफलको समय 6 घण्टामा सीमित गरेर संसदको अपमान गरिएको भन्दै प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर पनि कड़ा आपत्ति जनाउनु भएको छ।
3: देशको वार्षिक नीति कार्यक्रम जसले सम्पूर्ण रूपबाट राष्ट्रका नीतिको दिग्दर्शन गर्नुपर्ने हुन्छ, राष्ट्रिय अन्तर्राष्ट्रिय सामाजिक परिवेशदेखि लिएर आर्थिक विकासका मेरुदण्ड र नीतिहरूको सम्बन्धमा छलफल गर्नुपर्ने हुन्छ। यसमा सम्पूर्ण रूपबाट जुनसुकै पक्षको भए पनि मानिएको आवाजलाई निस्तेज गरेर 6 घण्टाभित्र जम्मा आजको कार्यक्रम 6 घण्टा नीति तर्फका कार्यक्रममा छ। 3 घण्टा करिब करिब संशोधनलाई र 3 घण्टाहरू छलफल। यो संसदीय परम्परा मर्यादा र संसदको अपमानको रूपमा मैले लिएको छु। सभामुख महोदय, म दुःखका साथ यसलाई खेद व्यक्त गर्न चाहन्छु।
2: नेकपा एमालेकी सांसद पद्मा अर्यालले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यलाई कार्यक्रमबाट झिकिएकोमा विरोध जनाउनुभयो। यता नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले सरकारसँग 2/3 नजिकको समर्थन भए पनि नीति तथा कार्यक्रमले जनअपेक्षा सम्बोधन गर्न नसक्ने र यसमा ठोस मार्गचित्रको अभाव रहेको दावी गर्नुभएको छ। छलफलका क्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर रोचक शैलीमा कटाक्ष गर्नुभयो। उहाँले प्रधानमन्त्री जवाफ दिन नआए आफ्नो पार्टीले सदन बहिष्कार गर्ने चेतावनी समेत दिनुभयो।
4: आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन। म माग गर्न चाहन्छु उहाँ यहाँ उपस्थित भएर, उहाँले छलफलमा सुन्नु भएन तर उत्तर दिने क्रममा उहाँ आउनुहुनेछ भन्ने मैले चाहिँ विश्वास लिएको छु। यदि उहाँ आउनुहुन्न भने हामी श्रम संस्कृति पार्टी चाहिँ बाहिरिनेछौँ। एउटा सामाजिक परम्परा छ नि, आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन, उहाँले नै उत्तर दिनुपर्ने कार्यक्रम हुन्छ। यो काग कराइरहन्छ, पिना सुकिरहन्छ भन्ने हिसाबले हामी संसदलाई चलाउन सक्दैनौँ।
2: विपक्षीको आलोचनाको प्रतिवाद गर्दै सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद विपिन कुमार आचार्यले प्रधानमन्त्रीको कार्यशैलीलाई परम्पराको क्रमभंगता भन्दै बचाउ गर्नुभयो।
5: कसैलाई सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाब सम्माननीय प्रधानमन्त्रीबाटै आउनुपर्छ, यो संसदको परम्परा हो भन्ने लाग्न सक्छ भने कसैलाई नआउनु परम्पराको क्रमभंगता। त्यसैले त स्थापित विधि र प्रक्रिया सधैँ माथि हुन्छन्। प्रतिनिधि सभा नियमावलीले दिएको अधिकार प्रयोग गर्नुभएका सम्माननीय प्रधानमन्त्रीज्यू सार्वभौम संसदप्रति जवाबदेही हुनु भएन भन्ने विपक्षी दलका माननीय सदस्यहरूलाई लाग्छ भने उहाँहरूलाई प्रतिनिधि सभा नियमावलीको नियम 56 टेकेर प्रधानमन्त्रीज्यूलाई संसदमै सिधा प्रश्न गर्न पाउने कानूनी बाटो छ भन्ने थाहा हुनुपर्छ।
6: सम्पत्ति छानबिन आयोगले 2062 सालदेखि हालसम्म सार्वजनिक पदमा रहेका उच्च पदस्थ अधिकारी र कर्मचारीलाई 1 महिनाभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ। पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको अध्यक्षतामा गठित आयोगले आज सूचना जारी गर्दै बालवाला तथा पूर्व प्रधानमन्त्री मन्त्री सांसद र विशिष्ट श्रेणीका कर्मचारीलाई विवरण बुझाउन भनेको हो। आयोगको छानबिन दायरामा राष्ट्रपति उपराष्ट्रपति उनीहरूका सल्लाहकार स्वकीय सचिव राजदूत र स्थानीय तहका प्रमुख उपप्रमुख समेत समेटिएका छन्। विवरण 1 महिना भित्र आयोगको वेबसाइटमा उपलब्ध फारम भरेर आफै प्रतिनिधि मार्फत वा इमेलबाट बुझाउन सकिनेछ। पूर्व र बहालवाला जनप्रतिनिधि निजामती सेना र प्रहरीका सहसचिव वा सो सरहका अधिकारी र कार्यालय प्रमुख रहेका उपसचिवहरू पनि छानबिनको घेरामा छन्। आयोगले विदेशमा लुकाएको वा लगानी गरिएको सम्पत्तिबारे प्रमाणसहितको सूचना उपलब्ध गराउन सर्वसाधारणलाई समेत आग्रह गरेको छ। नियमित रूपमा सम्बन्धित निकायमा सम्पत्ति विवरण बुझाउँदै आएका पदाधिकारीले पनि यस आयोगमा पुनः छिट्टै विवरण पेश गर्नुपर्ने प्रावधान राखिएको छ।
2: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कार्यालयहरूमा अत्यावश्यक बाहेका नयाँ सामान खरिदमा रोक

0: भन्दै प्रधानमन्त्री कार्यालयले गम्भीर ध्यान आकर्षण गराएको छ। यस्तो प्रवृत्तिले राज्य कोषमा अनावश्यक आर्थिक भार थपेको परिपत्रमा उल्लेख छ। निर्देशनमा मरमत गर्न मिल्ने पुराना सामग्रीहरूलाई मरमत गरेर पुनः प्रयोग गर्न र नयाँ सामग्री खरिद नगरी मौजदातमा रहेका सामानकै अधिकतम उपयोग गर्न आग्रह गरिएको छ। आवश्यकता भन्दा बढी खर्च भइरहेको भन्दै जनस्तरबाट व्यापक गुनासो आएपछि सरकारले सार्वजनिक खर्च नियन्त्रणका लागि यो कदम चालेको कार्यालयले जनाएको छ।
1: सर्वोच्च अदालतले इन्टरनेट सेवा प्रदायक कम्पनी ओल्डिङ कम्युनिकेशन लिमिटेड लगायत विरूद्ध कर छलीको मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय बदर गरिदिएको छ। राजस्व अनुसन्धान विभागको जाहेरीका आधारमा अघि बढ़ाइएको राजस्व चुहावट सम्बन्धी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो। उक्त निर्णय विरूद्ध बेसराज लोइटेलले दायर गरेको रिटमा सुनवाई गर्दै न्यायाधीशद्वय विनोद शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्दै सो निर्णय बदर गरेको हो। सर्वोच्चको यो आदेशसँगै राज्यलाई अरबौं रूपियाँ कर असुली गर्ने प्रक्रिया अगाडि बढ़ाउन कानूनी बाटो खुलेको छ।
0: निर्वाचन आयोगले अर्को वर्ष हुने स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गर्ने गरी आन्तरिक छलफल शुरू गरेको छ। छुट्टाछुट्टै निर्वाचन गर्दा खर्चिलो हुने र जनशक्ति व्यवस्थापनमा समेत चुनौती हुने भएपछि मितव्ययिताका लागि यस्तो विकल्प अघि सारिएको हो। हालै राजनैतिक दलहरूसँग भएको छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्तले दुवै तहको निर्वाचन एकैपटक गर्नेबारे अनौपचारिक सुझाव माग गर्नुभएको थियो। आयोगको बुझाइ अनुसार दुवै निर्वाचन एकैसाथ गराउँदा झण्डै 4 अर्ब रूपियाँ जोगिने देखिन्छ। यसैबीच सुदूरपश्चिम प्रदेशबाट रिक्त रहेको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन विद्युतीय उपकरण भोटिङ मेसिन मार्फत गर्ने आयोगको तयारी छ। यस विषयमा सहभागी अधिकांश राजनैतिक दलहरू सकारात्मक देखिएका छन्। आगामी निर्वाचनलाई प्रविधि मैत्री र कम खर्चिलो बनाउने उद्देश्यले आयोगले कानून संशोधनको प्रक्रिया समेत अघि बढ़ाएको छ।
1: नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारलाई सही बाटोमा राख्ने तागत आफ्नो पार्टीसँग रहेको बताउनु भएको छ। गण्डकी प्रदेश स्तरीय भेलालाई आज सम्बोधन गर्दै सभापति थापाले प्रधानमन्त्री र सरकारका मन्त्रीहरू नियम कानूनभन्दा बाहिर जान नसक्ने उल्लेख गर्नुभयो। सरकारको शैलीप्रति टिप्पणी गर्दै थापाले राज्यले निजी क्षेत्रसँग गरिरहेको व्यवहारले भविष्यमा ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभयो। उहाँले भन्नुभयो सरकारले 5 वर्ष चलाउने अवसर पाएको छ, चलाओस् तर संविधान र सुशासनको दायरा नाग्न पाइँदैन।
0: सरकारले ल्याएको पछिल्लो अध्यादेशका कारण विश्वविद्यालयका उपकुलपतिहरू पदमुक्त भएपछि उत्पन्न रिक्ततालाई व्यवस्थापन गर्न निमित्त र कार्य सञ्चालनको जिम्मेवारी तोकिएको छ। यसै क्रममा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर ध्रुव कुमार गौतम पदमुक्त भएपछि विश्वविद्यालयको दैनिक कार्य सञ्चालनको जिम्मेवारी प्राध्यापक डाक्टर नारायण प्रसाद पौडेललाई दिएको छ। यता काठमाडौँ विश्वविद्यालयको निमित्त उपकुलपतिमा नियुक्त हुनुभएका प्राध्यापक डाक्टर ऋषिकेश वाग्लेले आजैदेखि आफ्नो पदभार ग्रहण गर्नुभएको छ। त्रिभुवन विश्वविद्यालयमा पनि निमित्त उपकुलपति नियुक्त गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ अध्ययन संस्थानका डिन प्राध्यापक डाक्टर सुशील बहादुर बज्राचार्यलाई निमित्त उपकुलपतिको जिम्मेवारी तोक्नु भएको छ। यसैबीच शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा पदाधिकारी नियुक्तिको प्रक्रिया अघि बढ़ेको छ। विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार छनौटका लागि 3 सदस्य सिफारिस समिति गठन गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: मा क्याशब्याक तथा स्योर शॉट गिफ्ट्स, वाशिंग मशीन मा 6 केजी एरियल म्याटिक, डिशवाशर मा वाशिंग टैबलेट्स, एयर कंडीशनर मा इंस्टॉलेशन र फ्री स्टैंडिंग ओवन मा प्रेशर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरीद गर्न सकिन्छ। न्यू ईयर न्यू फाइव स्मार्ट लाइफ।
1: यो नयाँ वर्षको अवसरमा माइडिया का विभिन्न होम अप्लायन्सहरुको खरीदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाई साइड तथा मल्टीडोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वाशिङ मशिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट। हरेक खरिदमा सोर सर्ट गिफ्ट र बम्परमा माइडिया 519 लिटर रिजल्ट जित्ने मौका। नागरिकता भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

0: उपलब्ध छन्। छाने छाने लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। सरकारले वास्तविक सुकुम्बासीहरूलाई लालपूर्जा वितरण नगरेसम्म अस्थायी व्यवस्थापनका लागि मासिक 15,000 रूपियाँ भत्ता उपलब्ध गराउने भएको छ। राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा शहरी विकास मन्त्रालयले यो बारे जानकारी दिएको हो। हाल होल्डिङ सेन्टरमा रहेका भूमिहीनहरूको पहिचान भइरहेको र त्यस लगतै फास्ट ट्र्याकबाट लालपूर्जा बाँडिने सरकारको लक्ष्य छ।
4: प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले विभिन्न विषयगत क्षेत्रको अध्ययनका लागि 7 सदस्यीय उपसमिति गठन गरेको छ। सभापति अशोक चौधरीका अनुसार यो उपसमितिले कृषि वन क्षेत्रका समस्या समाधान गरी ठोस सुझावसहितको प्रतिवेदन पेश गर्नेछ।
3: सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सीईओ ज्योति प्रकाश पाण्डेलाई पक्राउ गर्नुको कारण माग गरेको छ। पाण्डेकी श्रीमती निरू दाहालले दायर गर्नुभएको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि आज सुनवाई गर्दै न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले पाण्डेलाई कुन आधार र कारणले पक्राउ गरिएको हो सोको लिखित जवाब पेश गर्न विपक्षीका नाममा आदेश जारी गरेको हो। यसै गरी सर्वोच्चले अन्तरिम आदेशका विषयमा थप छलफल गर्न दुवै पक्षलाई बोलाउने निर्णय समेत गरेको।
4: यता राप्रपा नेता एवं पूर्व मन्त्री विक्रम पाण्डेलाई जिल्ला अदालत काठमाडौँले धरौटीमा छाड्न आदेश दिएको छ। आज न्यायाधीश चुरामन खड्काको इजलासले थुन्छेक बहसपछि पाण्डेलाई 4 लाख रूपियाँ धरौटी जम्मा भएपछि छाड्न आदेश दिएको हो। पाण्डे समेतको संलग्नतामा सार्वजनिक खरिद अनुगमन कार्यालय अन्तर्गतको विद्युतीय खरिद प्रणालीमा अनधिकृत पहुँच बनाएर आर्थिक प्रस्तावको कागजात प्रणालीमा हेरफेर भएको आरोप छ। सघन शहरी र भवन निर्माण आयोजनाको धनकुटा शाखाका कम्प्युटर अपरेटर दिवाकर देउजाको मुख्य योजनामा सरकारी प्रणालीमा पहुँच पुर्याएर प्रस्तावित मूल्य नै हेरफेर गरेर पाण्डे सहितका निर्माण कम्पनी सञ्चालकलाई ठेक्का दिलाउने गरिएको प्रहरी अनुसन्धानमा पाइएको प्रहरीको दावी छ।
3: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यशोदा फुड्स प्रणालीद्वारा उत्पादित दुई ब्राण्डलाई तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ। 100 ग्राम वाला करेन्ट नुडल्स र 50 ग्रामको लाली चाउचाउलाई बजारबाट फिर्ता गर्न आदेश दिएको हो। यी दुवै खाद्य पदार्थमा सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड

द फोर्स प्रालीद्वारा उत्पादित दुई ब्राण्डलाई तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ। 100 ग्रामवाला करेन्ट नुडल्स र 50 ग्रामको लाली छाउछाउलाई बजारबाट फिर्ता गर्न आदेश दिएको हो। यी दुवै खाद्य पदार्थमा सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड

0: 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
1: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
4: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
4: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
3: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
4: हो र? अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
3: मेरो नि त्यस्तै भएको थियो। अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ। छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
5: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 वटा फोटो लिएर आउनुहोला।
3: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059-49-80 र 98-29-15-77-13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यस्तै दमौली लक्ष्मी टोल सुनचादी लाइन,

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचर को सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयर को पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टील को दराज, कुर्सी, टेबुल, साथै काठ को सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाह को सामान होलसेल तथा खुद्रा मूल्य में बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 0 56 05, 98 19 11 36 27, 65 65 025।
4: हेलो
5: हेलो बहिनी, सन्चै छौ?
4: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
5: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
4: अनि हुलाकमा पो जानु
5: हो नि? हुलाकमा जाऊ न,
4: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
5: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
4: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
5: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
4: ए, सहरमा मात्र होला नि?
5: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
4: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौँ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौँ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौँ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौँ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौँ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराउ।
8: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रीन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
9: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
8: 98 58 00 700,
9: 98 460 40 344।
10: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सेट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ, फोन नम्बर 98563363, 98560 9017 र 98560 68667।

तमौली डायरीमा म मन्तिराशी राईको नमस्कार। सुरुमा समाचारका प्रमुख शीर्षकहरू। भीमात बजारका अधिकांश पसलमा मूल्य सूची छैन, म्याद गुज्रिएका खाद्य पदार्थ खुलेआम बिक्रीमा। विश्व सडक सुरक्षा सप्ताह 2026 अन्तर्गत तनहुँमा ट्राफिक सचेतना कार्यक्रम। कुशल चन्द्रको कृषि क्रान्ति, 5 जनालाई रोजगारी। र उत्तर प्रदेश हावाहुरी, 104 जनाको मृत्यु भएको पुष्टि।

अब समाचार विस्तारमा। भीमात बजारको होटल तथा किराना पसलमा बुधबार गरिएको बजार अनुगमनका क्रममा अधिकांश व्यवसायमा मूल्य सूची नराखिएको, केही पसल दर्ता तथा नवीकरण बिना सञ्चालन भएको तथा ठूलो परिमाणमा म्याद नागेका खाद्य तथा पेय पदार्थ बिक्रीका लागि राखिएको भेटिएको छ। जिल्ला बजार अनुगमन समिति संयोजक एवं एकीकृत सेवा कार्यालय तनहुँका प्रमुख ईश्वरी प्रसाद रेग्मीको नेतृत्वमा भीमात बजार क्षेत्रमा गरिएको अनुगमनमा त्यस्तो भेटिएको हो। अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय तनहुँका गोपाल पोखरेल, खाद्य प्रविधि तथा गुण नियन्त्रक डिभिजन कार्यालयका सन्तोष थापा मगर, भीमात नगरपालिकाका सूर्यप्रसाद पौडेल, तनहुँ उद्योग वाणिज्य संघ भीमातका सभापति चतुर्भुज सुवेदी, प्रहरी नायब निरीक्षक प्रकाश पौडेल, एकीकृत सेवा कार्यालयका चिज कुमार श्रेष्ठ र सूर्यबहादुर थापा सहित सञ्चारकर्मी एवं नगर प्रहरीको सहभागिता रहेको थियो। अनुगमन टोलीले होटल तथा खाद्यान्न पसलमा मूल्य सूची राखिएको नराखिएको, व्यवसाय दर्ता तथा नवीकरण खाद्य वस्तुको गुणस्तर र शुद्धता नापतौल तथा वस्तु वा सेवाको सहज आपूर्ति भए नभएको विषयमा निरीक्षण गरेको थियो। अनुगमनको क्रममा पाहुना खाजा घरमा मूल्य सूची नराखिएको तथा कोक, फेन्टा र स्लाइस जस्ता पेय पदार्थ म्याद नागेको अवस्थामा भेटिएपछि जफत गरिएको छ। एरिका किराना पसलबाट लेज र मिट मसला म्याद नागेको अवस्थामा भेटिएपछि जफत गरिएको टोलीले जनाएको छ। सरला किराना एन्ड फलफुल पसल भने सन्तोषजनक अवस्थामा रहेको पाइएको थियो। त्यस्तै पुष्पा एन्ड होम किराना पसलले फर्म नवीकरण नगरेको पाइएको छ भने युनिक भीमाद रेस्टुरेन्टमा चारवटा ट्युबोर बियर म्याद नागेको अवस्थामा भेटिएको थियो। थानीमाई डेरी फलफुल तथा किराना पसलमा मूल्य सूची नराखिएको र म्याद नागेको पाउरोटी फेला परेको थियो। यस्तै जनसेवा किराना पसलमा मूल्य सूची नराखिएको तथा मिट मसला र पाउरोटी म्याद नागेको अवस्थामा भेटिएपछि जफत गरिएको छ। विशाल किराना पसलमा पनि मूल्य सूची नराखिएको पाइएको छ भने पेप्सी, क्याम्पा लेमन, मिन्ट लेमन लगायतका पेय पदार्थमा म्याद नागेको अवस्थामा फेला परेका थिए। पङ्गिनी किराना पसलमा मूल्य सूची नराखिएको र ड्यू फेन्टा ओरियो बिस्कुट तथा क्रेकर लेमन फेन्टा म्याद नागेको अवस्थामा भेटिएपछि जफत गरिएको छ। लम्साल स्टोरबाट म्याद नागेको मिट मसला जफत गरिएको छ। सुलभ सिर्जना स्टोरमा मूल्य सूची नराखिएको तथा हर्लिक्स, डाबर हनी र गुलाब जामुन म्याद नागेको अवस्थामा भेटिएको थियो। मिलन एन अनुपा खाजा घर भने सन्तोषजनक रहेको टोलीले जनाएको छ। गाजुली किराना पसलमा मूल्य सूची नराखिएको र सम्राट मिट मसला, नेभीको बिस्कुट, चियापत्ती, करेन्ट खुर्सानी, करेन्ट मसला तथा पाउरोटी म्याद नागेको अवस्थामा भेटिएको थियो। त्यस्तै निम्बु र फ्रुटी लगायतका सामान पनि म्याद नागेको अवस्थामा फेला परेपछि जफत गरिएको छ। गाउँले खाजा घरमा मूल्य सूची नराखिएको तथा स्प्राइट, कोक र फेन्टा जस्ता पेय पदार्थ म्याद नागेको अवस्थामा फेला परेको थियो। लक्ष्मी किराना पसलमा मूल्य सूची नराखिएको र निम्बु पानी तथा सुजी म्याद नागेको अवस्थामा बरामद गरिएको छ। निरज किराना एन्ड फलफुल पसलमा पनि मूल्य सूची नराखिएको पाइएको टोली संयोजक रेग्मीले जानकारी दिनुभयो। अनुगमनका क्रममा अधिकांश व्यवसायमा मूल्य सूची नराखिएको, कतिपय पसल दर्ता तथा नवीकरण बिना सञ्चालन गरिएको तथा म्याद नागेका खाद्य सामग्री बिक्रीका लागि राखिएको पाइएकाले व्यवसायीलाई सचेत गराइएको अनुगमन टोलीमा रहेको भीमात नगर उद्योग वाणिज्य संघका अध्यक्ष चतुर्देव सुवेदीले बताए। टोलीले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा लापरवाही नगर्न व्यवसायीलाई निर्देशन दिएको भीमात नगरपालिकाका उपप्रमुख शारदा खनालले बताउनुभयो। विश्व सडक सुरक्षा सप्ताह 2026 अवसर पारेर तनहुँ जिल्लामा ट्राफिक प्रहरीले व्यापक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। बिहिबार आयोजित उक्त कार्यक्रममा जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियम सम्बन्धी सचेतनामूलक पर्चा, पम्पलेट तथा स्टिकर वितरण गर्नुका साथै दुई पाङ्ग्रे सवारी चालकहरूलाई लक्षित गर्दै 2 मिनट ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो। सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा ट्राफिक प्रहरीले चालक, सहचालक, विद्यार्थी, यात्रु तथा सर्वसाधारणलाई सडक सुरक्षाका आधारभूत नियमबारे जानकारी गराएको थियो। विशेष गरी मोटरसाइकल तथा स्कुटर चालकहरूलाई हेलमेट अनिवार्य प्रयोग
तीव्र गति नियन्त्रण, मादक पदार्थ सेवन गरी सवारी नचलाउन, मोबाइल फोन प्रयोग नगर्न तथा सवारी चलाउँदा लेन अनुसार पालना गर्न आग्रह गरिएको थियो। कार्यक्रमका क्रममा ट्राफिक प्रहरीका अधिकारीहरूले सडक दुर्घटनाका मुख्य कारणबारे जानकारी दिँदै सामान्य लापरवाहीकै कारण ठूलो मानवीय क्षति हुने गरेको बताएका थिए। सुरक्षित यात्रा हाम्रो साझा जिम्मेवारी हो भन्ने सन्देशसहित सञ्चालन गरिएको अभियानमा चालकहरूलाई सचेत र जिम्मेवार बन्न आग्रह गरिएको थियो। जिल्लाका मुख्य बजार क्षेत्र, चोक तथा व्यस्त सडक आसपास कार्यक्रम सञ्चालन गरिएको ट्राफिक प्रहरीले जनाएको छ। कार्यक्रममा ट्राफिक नियम सम्बन्धी जानकारी समेटिएका पर्चा तथा स्टिकर वितरण गरी सडक प्रयोगकर्ताहरूलाई नियम पालना गर्न प्रेरित गरिएको थियो। त्यसै गरी दुई पाङ्ग्रे सवारी चालकहरूलाई लक्षित गर्दै सञ्चालन गरिएको दुई मिनट कार्यक्रममा छोटो समयमै ट्राफिक नियम, सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणका उपायबारे जानकारी प्रदान गरिएको थियो। चालकहरूले पनि यस्ता कार्यक्रमले आफूहरूलाई थप जिम्मेवार बन्न प्रेरणा मिलेको बताएका थिए। विश्व सडक सुरक्षा सप्ताहको अवसरमा आयोजित यस किसिमको कार्यक्रमले सडक दुर्घटना न्यूनीकरणमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। ट्राफिक प्रहरीले आगामी दिनमा पनि जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। पढे लेखेका युवाहरू जागिरको खोजीमा सहर र विदेश पलायन भइरहेको बेला तनहुँका कुशल चन्द्र अधिकारीले गाउँमै कृषि व्यवसायबाट उदाहरणीय सफलता प्राप्त गर्नुभएको छ। भानुनगरपालिका 12 घलेछाप निवासी अधिकारीले समाजशास्त्रमा स्नातकोत्तर गरेर आफ्नै माटोमा मिर्लुङ बहुद्देश्य कृषि फार्म मार्फत आफू मात्र स्वरोजगार बन्नुभएको छैन, अन्य 5 जनालाई रोजगारी दिनुभएको छ। उहाँले कृषि पेसा सुचारू गरेपछि आफ्नो मात्र होइन गाउँमा बाँझो रहेका 200 रोपनी जमिनको सदुपयोग भएको छ। 22 वर्षदेखि बाँझो रहेको जमिनलाई हराभरा बनाउँदै अधिकारीले सुरु गरेको यो व्यवसाय अहिले धेरैका लागि प्रेरणाको स्रोत बनेको छ। 30 वर्षसम्म बहराइनमा पसिना बगाउनुभएका बुबा राजेन्द्र अधिकारीको प्रेरणा र प्रोत्साहनले उहाँलाई व्यवसायिक कृषितर्फ आकर्षित गरेको हो। विदेशमा गरिने दुःख स्वदेशमै गर्न सके नाम र दाम दुवै कमाउन सकिन्छ भन्ने बुबाको सल्लाहले मलाई यो ठाउँमा ल्यायो, अधिकारीले बताउनुभयो। अहिले उहाँको फार्ममा 40 वटा उन्नत बोयर बाख्रा, 12 वटा मुर्रा भैँसी, जर्सी गाई, माछा, कडकनाथ कुखुरा र 40 घर मौरी रहेका छन्। मासिक करिब 2 लाख रुपियाँ उत्पादन बिक्री हुने फार्मबाट सबै खर्च कटाएर उहाँले मासिक 50,000 रुपियाँ भन्दा बढी खुद आमदानी गरिरहनु भएको छ। उहाँले उत्पादन गरेको दुध र पनिर सशस्त्र प्रहरी गण मनकामना भानुले खरिद गर्ने गरेको छ। घिउ, मह र स्थानीय जातका कुखुराको बजारमा उच्च माग छ। पशु आहारका लागि 150 रोपनीमा उन्नत जातका घाँस खेती गर्नुभएका अधिकारीले पछिल्लो समय केरा खेती र हिउँदका लागि मकैको साइलेज घाँसको गुन्द्रुक बनाउने प्रविधि पनि अपनाउनु भएको छ। उहाँको यो पौरखलाई कदर गर्दै राष्ट्रिय युवा प्रतिभा सम्मान 2078 प्रदान गरेको थियो। उहाँ गण्डकी प्रदेश र भानुनगरपालिकाबाट समेत उत्कृष्ट कृषकका रूपमा सम्मानित भइसक्नु भएको छ। अधिकारीको फार्ममा कार्यरत 5 जना कामदारले गाउँमै रोजगारी पाउँदा वैदेशिक रोजगारीको विकल्प भेटेका छन्। पढे लेखेका जनशक्ति आधुनिक कृषिमा लाग्ने हो भने उत्पादन बढ्नुका साथै बेरोजगारी समस्या समाधानमा टेवा पुग्ने कुशल चन्द्रको विश्वास छ। सरकारले उत्पादनमा आधारित अनुदान र गोठमै प्राविधिक सेवा उपलब्ध गराउनुपर्ने सुझाव उहाँको छ। 65 रोपनी आफ्नो र बाँकी भाडामा गरी 200 रोपनी जमिनमा कृषि फार्म सञ्चालन गरेको अधिकारीले जानकारी दिनुभयो। अब विदेशको खबर। भारतको उत्तर प्रदेशमा बुधबार आएको तीव्र हावाहुरीका कारण मृत्यु हुनेको संख्या 104 पुगेको छ। बीबीसी हिन्दीका अनुसार पछिल्लो अपडेटमा मृतकको संख्या 100 नागेको हो। उत्तर प्रदेश सरकारको विपद विभागका स्पेशल ड्युटी अफिसर मनोज कुमारले अहिलेसम्म 104 जनाको मृत्यु भएको सूचना प्राप्त भएको बीबीसीसँग भनेका छन्। यस्तै 52 जना घाइते भएको उनले जनाएका छन्। यस्तै करिब 130 वटा पशु मरेका छन् र 98 वटा घर भत्किएका कुमारले बताएका छन्। बुधबार राति नेपालको सुदूरपश्चिम क्षेत्र र सो क्षेत्रसँगै जोडिएको भारतको उत्तर प्रदेशमा तीव्र आँधी र वर्षा भएको थियो।
जसले भारतीय क्षेत्रमा पर्खाल भत्किने, रुख डल्ने र कच्ची घरहरू भत्किने घटना भएका समाचार बाहिरिएका छन्। भारतीय प्रशासनका अनुसार सबैभन्दा धेरै मानिसको मृत्यु वाराणसी, प्रयागराज र कानपुर मण्डलमा भएका छन्। स्थानीय प्रशासनका अनुसार प्रयागराजमा 21, मिर्जापुरमा 19, फतेहपुरमा 11 र कानपुर देहातमा 2 जनाको मृत्यु भएको छ। प्रयागराज र कानपुर मण्डलका केही जिल्लामा बिजुलीका तार चुडिनु र खम्बा ढल्नुका कारण धेरै घण्टासम्म विद्युतीय आपूर्ति बन्द भएको थियो। ग्रामीण क्षेत्रमा बालीमा पनि क्षति पुगेको खबर छन्। हामी दमौली डायरीको अन्त्यतिर आइपुगेका छौँ। अन्त्यमा समाचारका प्रमुख शीर्षकहरू पुनः एकपटक। भीमात बजारका अधिकांश पसलमा मूल्य सूची छैन, म्याद गुज्रिएका खाद्य पदार्थ खुलेआम बिक्रीमा। विश्व सडक सुरक्षा सप्ताह 2026 अन्तर्गत तनहुँमा ट्राफिक सचेतना कार्यक्रम। कुशल चन्द्रको कृषि क्रान्ति, 5 जनालाई रोजगारी। र उत्तर प्रदेश हावाहुरी 104 जनाको मृत्यु भएको पुष्टि।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन हो।
2: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
3: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
5: ओसुआमा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
6: हो र, होइन होला त्यस्तो त।
7: सोइता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
6: के भएन मिस,
7: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
6: हुन्छ मिस।
7: देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
6: हुन्छ मिस।
8: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिम कि क्या हो?
11: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौं अनि मात्र विश्वास गरौं।
12: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौँ, जिम्मेवार सञ्चार संस्कृति अपनाऊ।
13: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा,

सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि व्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकार

0: द्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा व्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10 देखि ₹100 सम्म जरिवाना गरी नाम सार्वजनिक गर्ने, खुद्रा विक्रेतालाई ₹500 देखि ₹3000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, थोक विक्रेतालाई ₹2000 देखि ₹12000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, उत्पादकलाई ₹3000 देखि ₹16000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। व्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनाव।
1: दमौली FM 94.2 समुदायको

0: टोली एफएम 94.2 समुदाय को आवाज।
1: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नु हुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
2: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
1: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 98565-2380, 98-14-18-52-18 र 98-065-15-332।
3: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
4: 3 दिन भयो।
3: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
4: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
3: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर
4: मुआ। महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
5: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
3: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
6: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
9: हाम्रा विशेषताहरू,
10: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
9: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
8: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
9: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
8: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
9: उचित छात्रवृत्तिको व्यवस्था,
10: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
9: स्वस्थ चमेना गृहको व्यवस्था,
10: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
9: सम्पर्क नम्बर 0965-64-495, मोबाइल नम्बर 98-460-62-803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98560 66056।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844695436, 9805141437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।
3: अरे चटपट आयो, चटपट, हाँ चटपट आयो, चटपट।
4: अरे यो चटपटी वाला दाई त बाहिर गएको थियो त, कहिले फर्केछ?
5: त्यही त, फर्क्यो होला, छोड दे।
4: अनि अहिले चाहिँ कहाँ गइरहेछ?
5: कहाँ जानु नि, त्यही सम्झनाबाट त गयो होला। के रे,
3: किन हो त्यसरी माया मारल बा?

0: लौन नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
1: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भने भयो।
2: हाम्रो वन, हाम्रो धन, डडेलोबाट जोगाउन गरौँ जतन। वनमा डडेलो लगाउनु कानुनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
10: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
9: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
10: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
9: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
11: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
10: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
12: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, 4 ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
13: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
12: अनि त्यो कहाँ पाइन्छ त?
13: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
9: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
14: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
9: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
14: फर्निचर उद्योग
9: ब्यास 11 मुसे खोला, 10 नयाँ पुल। मोबाइल नम्बर 9816066683,
15: 9560-43234।
16: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुआ ब्यास दुई दमौली तनहुँ सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले सम्पर्क 9843138290 9811571760
15: दमौलिया FM 94.2 समुदायको आवाज।

0: मुली एफएम 94.2 समुदाय को आवाज।
1: लाउ लाउ र खाउ खाउ को बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन, के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
1: सम्पर्क 9846141633, 9817150898, 9464603385।
3: ए लौ न लौ लौ, चट्याङ पर्न आटो, सबैजना यता आओ त यता, यो ठुलो रुखको फेदमा बसौँ।
4: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
4: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
4: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
7: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
8: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस् पपुलर मोडेल होस्टल। सम्पर्क नम्बर 9843672824, 9843672824। आजको सही निर्णय, भोलिको उज्जवल भविष्य।

0: बाइक सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9855-25380, 9814-5518 र 9865-15332।

0: दाइ केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0658-63-715 र 98-41-12-07-40।
2: दमौलिया FM 94.2 समुदायको आवाज।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचर को सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयर को पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टील को दराज, कुर्सी, टेबल, साथ ही काठ को सोफा, दराज, पलांग, पर्दा, कार्पेट, विवाह को सामान होलसेल तथा खुद्रा मूल्य में बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।
4: शुभ प्रभात गुरुआमा।
5: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौँ?
4: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
10: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
5: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी, ब्यास 2 न्यू रोड, दमौली। नयाँ नयाँ डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 98 065 17 350, साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, ब्यास 4 सिमलटार, निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 98 065 17 350।
13: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा

0: बीबीसी नेपाली सेवाको साझा पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित, प्रतिनिधि सभामा आज पनि उठ्यो प्रधानमन्त्रीको अनुपस्थिति बारे प्रश्न।
1: संसदभन्दा माथि हाम्रो प्रधानमन्त्री होइन, प्रधानमन्त्रीको उपस्थिति बिना हामी यो संसदलाई सुचारू ढङ्गले अगाडि जान दिन सक्ने अवस्थामा छैनौँ।
0: भारतले चिनीको निर्यातमा लगाएको प्रतिबन्धले नेपालमा कस्तो असर पार्ला? र अन्तर्राष्ट्रिय प्रसङ्गमा अमेरिका चीन सम्बन्ध विश्वमै सबैभन्दा महत्त्वको रहेको चिनी राष्ट्रपतिको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
2: अशोक दाहालबाट समाचार सुन्नुहोस्। युकेमा प्रधानमन्त्री कियर स्टारमरका एकजना प्रमुख मन्त्रीले राजीनामा दिएका छन्। स्वास्थ्य मन्त्री वेस स्टिटिङले प्रधानमन्त्रीमाथि आफ्नो विश्वास गुमेको भन्दै पदबाट राजीनामा दिएको चिठी सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। उनले आगामी आम निर्वाचनमा स्टारमरले लेबर पार्टीलाई नेतृत्व दिन नसक्ने उल्लेख गरेका छन्। स्टिटिङले अब प्रधानमन्त्रीमा आफ्नो दावी गर्ने ठानिएको छ। उनका सहयोगीहरूले आफ्नो दावी पेश गर्नका लागि उनीसँग पर्याप्त सांसदहरूको समर्थन रहेको बिबिसीसँग बताएका छन्। बीबीसीका राजनीतिक संवाददाता इएन वाटसन भन्छन्, यसले औपचारिक रूपमा नेतृत्वमा कुनै चुनौती खडा त गरेको छैन, तर उनले नेतृत्वको तयारीकै लागि स्वास्थ्य मन्त्रीबाट राजीनामा दिएको कुरा लुकेको छैन। बीबीसी संवाददाता इएन वाटसनको भनाई। आफ्नो देशको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिइएको रात्रिभोजमा चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन र अमेरिका प्रतिस्पर्धी नभई साझेदार हुनुपर्ने बताएका छन्। सीले दुई देशबीचको सम्बन्ध विश्वमै सबैभन्दा महत्त्वपूर्ण रहेको बताए। ट्रम्पले पनि सकारात्मक भाव देखाउँदै चिनियाँ राष्ट्रपतिलाई आगामी सेप्टेम्बरमा व्हाइट हाउसको निम्तो दिएका छन्। दुई शक्ति राष्ट्रका राष्ट्रपति बीचको भेट 2 घण्टा चलेको थियो। व्हाइट हाउसले आर्थिक सम्बन्ध सबल बनाउने विषयमा केन्द्रित कुराकानी सकारात्मक भएको जनाएको छ। सबैभन्दा संवेदनशील रहेको ताइवानको विषय व्हाइट हाउसले उल्लेख गरेको छैन। इरानको अर्ध सरकारी समाचार संस्थाले होर्मुज जलमार्गबाट थप चिनियाँ पानी जहाजहरू पार गर्न तेहरानले अनुमति दिएको उल्लेख गरेको छ। चिनियाँ विदेश मन्त्री र इरान स्थित बेजिङका राजदूतको आग्रहमा अझैसम्म इरानी नियन्त्रण कायम रहेको उक्त जलमार्गमा चिनियाँ जहाजहरूलाई अनुमति दिइएको जानकार स्रोतलाई उद्धृत गर्दै फार्स समाचार संस्थाले जनाएको छ। बेजिङले यसको पुष्टि गरेको छैन। इरानले यसअघि युद्ध चलिरहँदा पनि चीनसँग सम्बन्ध भएका जहाजहरूलाई यो मार्ग प्रयोग गर्न दिने जनाएको थियो। जहाजहरूको निगरानी गर्ने तथ्याङ्कले चिनियाँ सुपर ट्याङ्कर यो जलमार्गबाट अघि बढेको देखाएको छ। अन्तर्राष्ट्रिय फौजदारी अदालत आइसिसीले झिकाएका एकजना फिलिपिन्सका सांसद संसद भवनबाट बाहिरिएका छन्। उनले संसद भवनभित्र शरण लिने प्रयास गर्दा हिजो हतियारधारी सैनिकले घेरा हालेका थिए। यसअघि रोड्रिगो डुटेटेका पालामा प्रहरी प्रमुख हुँदा दर्जनौ मानिसहरूको गैरन्यायिक हत्या गरेको आरोप उनले अस्वीकार गर्दै आएका छन्। संसद भवनबाट बाहिरिएका सांसद रोनाल्ड डेला रोजा कहाँ गए भन्ने उनका वकिलहरूले बताएका छैनन्। र नेपालसँगको सीमावर्ती भारतीय राज्य उत्तर प्रदेशमा शक्तिशाली चट्याङ र वर्षाका कारण 89 जनाले ज्यान गुमाएका छन्। एकजना विपद व्यवस्थापन अधिकारीले अधिकांशको ज्यान पर्खाल भत्किएर रुख ढलेर र चट्याङ लागेर गएको बताए। यो बीबीसी नेपाली सेवा हो।
0: सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित भएको बताइएको छ। तर प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिको माग गर्दै विपक्षी सांसदहरूले विरोध सुरु गरेपछि प्रतिनिधि सभाको आजको बैठक पनि प्रभावित भयो। उक्त बैठकमा आज प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिने कार्यक्रम तय भएको थियो। एक रिपोर्ट। विपक्षीहरूले नीति तथा कार्यक्रममाथिको छलफलमा लगातार प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिको खोजी गरिराखे पनि सांसदहरूको प्रश्नको जवाफ दिन अर्थमन्त्री स्वर्णिम वाग्ले प्रतिनिधि सभाको बैठकमा उपस्थित भएका थिए। तर नीति तथा कार्यक्रममाथि दिनभरको छलफल पश्चात सभामुख डोलप्रसाद अर्यालले अर्थमन्त्री वाग्लेलाई जवाफ दिन बोलाएसँगै विपक्षी सांसदहरूले उभिएर विरोध गरे। त्यसक्रममा विपक्षी सांसदमध्येका युवराज दुलालले भने,
1: जुन नेपाली नागरिकले प्रधानमन्त्रीलाई निर्वाचित गराएर पठाउनु भएको छ, हामीलाई पनि त्यसै गरी निर्वाचित गराएर पठाएको सम्माननीय सभामुख महोदय, त्यस कारणले यो संसदभन्दा माथि हाम्रो प्रधानमन्त्री होइन, हामीले उहाँलाई यो संसदमा चाहेका छौँ। प्रधानमन्त्रीको उपस्थिति बिना हामी यो संसदलाई सुचारू ढङ्गले अगाडि जान दिन सक्ने अवस्थामा छैनौँ।
0: लगत्तै सभामुख अर्यालले विपक्षीहरूलाई सहमत गराउने कोसिस गरे।
3: हामीले छलफल भइसके पछाडि, हाम्रा कुराहरू राखिसके पछाडि, सरकारको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूले लिखित रूपमा जिम्मेवारी सुम्पिएर पठाउनु भएको मान्ने मन्त्रीज्यूले त्यसको जवाफ दिँदाखेरि हामीलाई के समस्या पर्ला?
0: तर विपक्षी सांसदहरूले विरोध जारी राखेपछि बैठक केही बेरका निम्ति स्थगित गरियो। यो सामग्री तयार पार्दा सभामुख अर्याल बैठक सञ्चालनका सम्बन्धमा आन्तरिक छलफलमा रहेको बताइएको छ। दिउँसो भएको छलफलमा आफ्नो धारणा राख्ने क्रममा कतिपय विपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रममाथि पर्याप्त छलफल हुन नपाएको भन्दै असन्तुष्टि जनाएका थिए। दलीय आधारमा छलफलमा भाग लिने क्रममा नेपाली काङ्ग्रेसका सांसद अर्जुन नरसिंह केसीले भने,
4: सभामुख महोदय, पहिलोचोटि देशको वार्षिक नीति कार्यक्रम जसले सम्पूर्ण रूपबाट राष्ट्रका नीतिको दिग्दर्शन गर्नुपर्ने हुन्छ, त्यसमा सम्पूर्ण रूपबाट जुनसुकै पक्षको भए पनि माननीयको आवाजलाई निस्तेज गरेर छ घन्टाभित्र, जम्मा आजको कार्यक्रम छ घन्टा नीति कथा कार्यक्रममा छ। यो संसदीय परम्परा मर्यादा र संसदको अपमानको रूपमा मैले लिएको छु।
0: कतिपय सांसदहरूले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई यथास्थितिकै निरन्तरता भएको टिप्पणी गरे। नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुनले भने,
5: सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम 2083 यथास्थितिमा निरन्तरता मात्रै देखिन्छ। कतिपय राम्रा नीति र कार्यक्रम देखिए पनि ठोस मार्गचित्र र दिशा समात्न नसक्दा यसले पनि यथास्थितिकै नीति भोग्ने त होइन भन्ने चिन्ता जगाएको छ। निर्वाचनका बेला व्यक्त वाचा, जनताका आकाङ्क्षा, युवा र नवयुवाहरूको भावना बोक्न नसक्दा थप निराशा पैदा हुने त होइन भन्ने आशंका जन्माएको छ। कतिपय सन्दर्भमा सत्तारूढ दलको चुनावी वाचापत्र, सही बुँदे कार्ययोजना र सही बुँदे नै नीति कार्यक्रम बीच तादाम्यता देखिँदैन।
0: नीति तथा कार्यक्रममाथि 35 सांसदहरूले संशोधन हालेका थिए। प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री बाग्लेले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्ताव पनि पेश गर्ने भनिएको थियो। बजेट आउनु 15 अगावै उक्त प्रस्ताव पेश गर्नुपर्ने कानुनी बाध्यता रहेको संघीय संसदका प्रवक्ता एकराम गिरीले बिबिसीलाई बताए। अब अर्को विषय, भारतले तत्काल लागू हुने गरी चिनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि त्यसको सम्भावित असरबारे नेपालमा चर्चा हुन थालेको छ। भारतीय प्रतिबन्धका कारण बजारमा चिनीको अभाव हुन सक्ने चिन्ता सर्वसाधारण उपभोक्तामा देखिन्छ। नेपालमा हुने चिनीको खपत स्वदेशी उत्पादनले मात्रै नधान्ने व्यवसायीहरूले बताउने गरेका छन्। यसै सन्दर्भमा हामीले चिनी उद्योग सङ्घका अध्यक्ष शशिकान्त अग्रवाललाई टेलिफोन सम्पर्क गरी सुरुमा भारतले चिनीको निर्यातमा लगाएको प्रतिबन्धले नेपाली बजारमा कस्तो असर पर्ने देखिन्छ भनेर सोधेका छौँ।
6: हामीले चिनीको कुरा गर्ने बेलामा क्रसिङ सिजनको गर्छौँ कि आर्थिक वर्षको गर्दैनौँ? क्रसिङ सिजन भनेपछि नेपालमा जनरली तिहारपछि क्रसिङ सिजन सुरु हुन्छ र करिब 4 क्रसिङ सिजन चल्छ, त्यसपछि चाहिँ चिनी कारखानाहरू बन्द हुन्छ। हाम्रो चिनी उत्पादन 2,00,000 मेट्रिक टन जति भएको थियो र यो वर्ष चाहिँ अलरेडी 90,000 मेट्रिक टन चिनी नेपालमा आयात भइसकेको छ।
7: नेपाललाई वार्षिक चाहिने खपत जति पुग्छ?
6: एकदम पुग्छ। यो आर्थिक वर्षमा कुनै सर्टेज छैन र यो आर्थिक वर्षमा अर्को के भयो भने लास्ट इयर हाम्रो चाहिने चिनी कारखानाहरूको बोर्डरबाट चिनी इम्पोर्ट पनि भयो र तस्करी बढ्ने पनि आयो। हाम्रो चिनी नबिकेर लास्ट इयरको स्टक पनि क्यारी फरवर्ड छ यहाँ, त्यस कारण यो क्रसिङ सिजन सुरु हुनुभन्दा पहिले नेपालमा यथेष्ट मात्रामा चिनी छ। त्यो चाहिने ट्रेडरहरूका पनि छ र इन्डस्ट्रीको गोदाममा पनि छ। त्यस कारण चिनीको आयात मतलब हामीले गर्न नपाएपछि या इन्डियाको निर्यात प्रतिबन्धले नेपालमा यो आर्थिक वर्षमा केही फरक पर्दैन, यो क्रसिङ सिजनलाई फरक पर्दैन।
7: नेपालको वार्षिक खपत कति हो, उत्पादन कति हुँदै आएको छ औसत?
6: वार्षिक खपत हेर्नुहोस् अब यद्यपि सरकारी कुनै पनि तथ्याङ्क छैन, हामीहरूले इस्टिमेट गर्ने चाहिँ नेपालको खपत करिब 2,70,75,000 टन जति छ जस्तो हामीलाई आलङ्कन छ।
7: त्यसमध्ये यो वर्ष 2,00,000 मेट्रिक टन चाहिँ उत्पादन नै भएको छ?
6: उत्पादन भयो र करिब चाहिँ नि 75,000-80,000 मेट्रिक टन अहिले चाहिँ सरकारी आँकडाको हिसाबले अलरेडी नेपालमा आयात भइसकेको छ।
7: त्यसो भए उपभोक्ताहरू त्यस्तो आतिनुपर्ने अवस्था छैन भन्दा हुन्छ?
6: पटक्कै छैन। चिनीको कुनै पनि प्रकारको यो आर्थिक वर्षमा मतलब यो क्रसिङ सिजनमा सर्टेज हुनेवाला छैन।
7: एक थरीका उपभोक्ताले खास गरी भारतले निर्यातमा प्रतिबन्ध लगाउँदा मूल्य के हुने हो भनेर चिन्ता पनि व्यक्त गर्न थालेका छन्। त्यसले मूल्यमा के कस्तो असर पर्न सक्छ?
6: हेर्नुहोस् अहिले चाहिँ त नेपालको जुन चिनी छ त्यो हाम्रो लागत मूल्यभन्दा कम्तीमा नै बिकिराखेको छ, किनभने मार्केट साह्रै स्विङ भयो नेपालको चिनीको। यो हाम्रो मार्केट स्विङ भएको हुनाले हाम्रो अहिले चाहिँ त अन्डर कस्टिङमा नै चिनी बिकिराखेको छ नेपाली चिनी होइन। अब यो प्रतिबन्धले कुनै पनि त्यस्तो प्राइसमा खासै केही असर आउँदैन। हेर्नुहोस् अब अलिकति केही सामान्य वृद्धि घटी भनेको त यो कमोडिटी हो, यो इन्टरनेसनल प्राइसको हिसाबले अलिकति खटबड भइ नै रहन्छ, तर कुनै ठुस्तो त्यस्तो मेजर चाहिने उपभोक्तालाई असर पर्ने प्रकारको चाहिने यसमा कुनै पनि त्यस्तो आउनेवाला छैन। अर्को एउटा के भन्न चाहन्छु भने नेपालमा हाम्रो डोमेस्टिक चिनीको खपत यति कम्ती छ, हेर्नुहोस् नेपालमा जति पनि चिनी खपत हुन्छ 80% चिनी त यहाँ चाहिने इन्डस्ट्रियल युजमै हुन्छ। इन्डस्ट्रियल युज भनेको बेकरीमा होला, कन्फेक्सनरीमा होला, जुसहरूमा होला, होइन, जुसेज लाइक कोक फेन्टा त्यस्तोमा हुन्छ। डोमेस्टिक खपत जम्मा 20% मात्रै छ।
7: उसो भए नेपालमा पर क्यापिटा चिनीको खपत कति हो नेपालमा प्रति व्यक्ति?
6: हामी एउटा परिवारमा नेपालमा एउटा हाउस होल्डमा 3 मान्छे गर्छौँ जनरली, होइन, 3 पिपल इन वान होम एभरेजमा। त्यो 3 मान्छेको चाहिने हामीले गर्ने हो भने महिनाको 1 भन्दा बढी डोमेस्टिक खपत हुँदैन चिनी,
7: वर्षको 12 जति भयो,
6: त्यो पनि 3। सो चिनीको हाउस होल्ड खपत धेरै नै थोरै हुन्छ, हेर्नुहोस् है। त्यस कारण त्यसमा अलिकति भोलि प्राइस करेक्सन भयो या अलिकति प्राइस बढे पनि इन्डिभिजुअल कन्ज्युमरको लागि कुनै पनि ठुलो कुरो हुँदैन। त्यो किनभने यहाँ हेर्नुहोस् तपाईँ चामलमा हेर्नुहोस् या चाहिँ तपाईँको तरकारीमा हेर्नुहोस् घिउ तेलमा हेर्नुहोस् जुन प्रकारको वृद्धि हुन्छ, होइन, 10-20% त मतलब तुरन्त चाहिने प्राइस एस्केलेसन हुन्छ। जबकि चिनी यस्तो कमोडिटी छ, तपाईँ यसो अध्ययन गर्नुभयो भने लास्ट 15 अहिलेसम्मको गऱ्यो भने प्राइसै नबढेको त म भन्दिनँ। 15 चाहिने प्राइस बढ्यो भने टोटल चाहिने चिनी त्यो बेला 60 थियो होला, अहिले 90 हो। सो लिस्ट इन्क्रिज प्राइस भनेकै यो खाद्यान्नमा चिनी हो।
7: भनेपछि किलोमा 2-4 बढ्न सक्ने अनुमान गर्न सकिन्छ?
6: त्योभन्दा बढी त बढ्दैन होला। अब यो डिमान्ड एन्ड सप्लाई यो कमोडिटी हो, इन्टरनेसनल प्राइसले पनि धेरै गभर्न गर्छ, हेर्नुहोस् होइन। चिनी नबिकेको बेलामा कस्टिङ भन्दा घटीमा पनि बेचिन्छ। अब यो चिनीको जहिले पनि हामीले हेर्ने बेलामा एभरेज इयरकै प्राइस हेर्नुपर्छ। जस्तो क्रसिङ सिजन सुरु हुने बित्तिकै सबलाई चिनी बेच्ने हतार हुन्छ, फार्मरलाई पेमेन्ट गर्नुपर्छ, दे सेल सुगर इन भेरी भेरी लो प्राइस। दसैँ तक आएर त्यो 8-10 चिनी होल्ड गरेको हुन्छ, त्यसको इन्ट्रेस्ट कस्ट लाग्छ, होइन, अपर्च्युनिटी कस्ट लाग्छ, त्यसको इन्सुरेन्स कस्ट लाग्छ। त्यो बेलामा अलिकति 4-5 बढ्यो भने हामी बढ्यो भन्छौँ, तर हामी इयरली एभरेज गऱ्यौँ भने सुगर प्राइस लगभग चाहिने 1-2 भन्दा बढी तलमाथि पर्दैन।
0: उनी थिए चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवाल, साथी गनी अन्सारीसँग कुरा गर्दै। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिका र चीन बीचको सम्बन्ध विश्वमै सबैभन्दा महत्त्वको रहेको बताएका छन्। आफ्नो स्वागतमा आयोजना गरिएको रात्रिभोजमा चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुई देशबीच भएको छलफल अत्यन्तै सकारात्मक रहेको बताए। विश्वका दुई शक्ति राष्ट्रका प्रमुख बीच 2 चलेको बैठकमा व्यापार, तेल र इरान लगायतका विषयमा छलफल भएको व्हाइट हाउसले जनाएको छ। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट अशोक दाहालबाट।
8: ट्रम्प र सी बीचको भेटमा दुवै पक्षले गत अक्टोबरमा सहमति भएको व्यापार युद्ध स्थगित गर्ने सहमतिले निरन्तरता पाउने सङ्केत गरेका छन्। व्हाइट हाउसका अनुसार दुवै नेताहरू भविष्यमा हुने व्यापार सम्बन्धका लागि एउटा संयन्त्र स्थापना गर्न सहमत भएका छन्। व्हाइट हाउसले दुई पक्षबीच आर्थिक सहकार्य बढाउने र अमेरिकी कम्पनीहरूको चिनियाँ बजारमा पहुँच विस्तार गर्ने विषयमा छलफल भएको जनाएको छ। अमेरिकी उद्योगमा चिनियाँ लगानीले पहुँच पाउने व्हाइट हाउसले जनाएको छ। बैठकमा केही समय अमेरिकी ठूला कम्पनीका प्रतिनिधिहरू पनि सहभागी भएका थिए। चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा इरान युद्धबारे खासै उल्लेख थिएन, तर व्हाइट हाउसले इरानलाई परमाणु अस्त्र राख्न नदिने सहमति दुवै देशबीच भएको जनाएको छ। भेटमा चिनियाँ राष्ट्रपतिले हुर्मुज जलमार्गमा चिनको निर्भरता कम गर्न अमेरिकी तेल किन्ने विषयमा चिनले चासो राखेको व्हाइट हाउसले जनाएको छ। ट्रम्पले राष्ट्रपति सी र उनकी श्रीमती पङ लियङलाई आगामी सेप्टेम्बर 24 लागि व्हाइट हाउसमा निम्तो दिएका छन्। चिनियाँ राष्ट्रपतिले दुवै देशका 1.70 करोड नागरिकका लागि मात्रै नभएर विश्वका 8 मानिसका लागि दुई देशबीचको सम्बन्ध चासोको विषय रहेको बताए। रात्रिभोजमा ट्रम्पले चिनमा आफूले अरू कसैले नपाएको अद्वितीय स्वागत पाएको प्रतिक्रिया दिएका थिए।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: लगभग सबैजना आइसक्नु भयो। आजको उडास्तरको छलफल सुरु गरौँ हुन्न त।
1: हुन्छ हुन्छ
2: ल हुन्छ।
0: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 भर्ना खुल्यो।
6: हाम्रा विशेषताहरू:
7: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
6: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
5: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
6: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
5: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
6: उचित छात्रवृत्तिको व्यवस्था,
7: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
6: स्वस्थ चमेना गृहको व्यवस्था,
7: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
6: सम्पर्क नम्बर 0965-64-495, मोबाइल नम्बर 98-460-62-803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल,

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोपाइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844695436, 9805141437।
1: व्यास दिन प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
2: हो नि, पोखरा मुस्ताङ देखि बन्दीपुर सम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
3: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस् पपुलर मोडेल होस्टल। सम्पर्क नम्बर 98463-72824, 98463-72824। आजको सही निर्णय, भोलिको उज्जवल भविष्य।
7: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
8: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
7: अनि त्यो कहाँ पाइन्छ त?
8: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
9: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464-14-438।
10: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
9: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
10: फर्निचर उद्योग
9: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 98164-66-83,
8: 98563-43-234।
6: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
7: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
11: दाजु भाइको के को गफ गफ हुँदैछ?
6: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
11: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
6: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
11: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुन चाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0565531336, 0565540459, मोबाइल नम्बर 9803880384, 9846739031।
9: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
6: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
9: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
6: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
9: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0565367115 र 9841120740।
0: दमौली FM 94.2 समुदायको आवाज।
12: लो दाजु, तास पनि कस्तो आइदिएको के भन्या, त्यो माथि हेर्नु न, मौसम पनि पुरै बादल लाएर अध्यारो के
13: साले। चस्मा कोल पाके
12: ल ए चस्माले पो रहेछ, उज्याले रहेछ त दिन त है,
13: आज त पर्दैन त दाउ।
12: ल दाजु, उता त हेर्नु न भाउजू, मनमा लाउँछ क्या घाउ।

0: म तँलाई बिहा गर्ने हो।
1: क्यालाई बिहा हेर्नु पर्यो? दुःखमै दुःख थप्न लागि
0: नापै दुःख बाँडिएला पनि त।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 565 025।
4: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
5: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
6: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
5: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानुनी उपचार खोजौं।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 भर्ना खुल्यो।
8: हाम्रा विशेषताहरू,
9: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
8: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
7: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
8: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
7: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
8: उचित छात्रवृत्तिको व्यवस्था,
9: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
8: स्वस्थ चमेना गृहको व्यवस्था,
9: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
8: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803। दमौली कलेज, ब्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल, दमौली तनहुँ।
10: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन 98 058 00 700, 98 460 40 304।

0: तपाईलाई थाहा छ तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस् हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290 9811751760।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौँ।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौँ।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौँ, आफ्ना अग्रजको सम्मान गरौँ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: धमौली एफएम 94.2 मेगाहर्ज समुदायको आवाज
1: हवस् त श्रोता, धमौली एफएम 94.2 मेगाहर्जको प्रसारण आजलाई यति नै। हामी भोलि बिहान 5 बजे सूचना, समाचार र मनोरञ्जनमूलक कार्यक्रम लिएर तपाईँहरू समक्ष उपस्थित हुने नै छौँ। त्यतिनीसम्मका लागि तपाईँको मिठो निन्द्राको कामना गर्दै हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।